0: चुनाव भने एकमुष्ट रूपमा बुधबार मात्रै गरिएको हो। समितिले अब अनुमोदनको जानकारी सिफारिश गर्ने निकाय समक्ष पठाउनेछ। सोपछि नियुक्तिको प्रक्रिया अघि बढ़नेछ। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रमुख आयुक्त कार्कीले आयोगको संगठनात्मक संरचनाको सुधार, कानून सुधार, सूचना प्रविधि प्रयोग, जनशक्ति व्यवस्थापन तथा निर्वाचन व्यवस्थापनका क्षेत्रलाई समेटेर आफ्नो अवधारणा पेश गर्नुभएको थियो। निर्वाचन आयोगका पदाधिकारी अनुमोदित शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: नेपालमा पछिल्ला दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहेको छ, तर यसको सुनिश्चितता गर्ने गरी आवश्यक ऐन र पूर्वाधार तयार गर्ने बारे निर्वाचन आयोगको नेतृत्व अझै स्पष्ट हुन सकेका छैनन्। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, निर्वाचन आयुक्तद्वयमा डाक्टर राजीव सुब्बा र गुरू वाग्लेको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। यसअघि उनीहरूले अब निर्वाचन आयोग हात्नेछन्। मंगलबार आयुक्तद्वय वाग्ले र डाक्टर सुब्बाको सुनवाई भएको थियो। बुधबार प्रमुख निर्वाचन आयुक्तमा कार्कीको सुनवाई थियो। संसदीय सुनवाईका क्रममा तीनैजनाले पेश गरेको एउटा प्रश्न हो, विदेशमा रहेका नेपालीले कहिले मताधिकार पाउँछन्। तर कसैले पनि यसको प्रश्न समय सीमा दिन सकेनन्। आगामी स्थानीय तहको निर्वाचनको हकमा यो नहुनेमा तीनैजना प्रश्न छन्। आगामी प्रदेश सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचन गर्ने भए पनि यसका निम्ति आवश्यक ऐन संसदले दिनुपर्ने र विदेशबाट मतदान गर्न सकिने मोडालिटी पनि प्रश्न पार्नुपर्ने उनीहरूले बताएका छन्। बुधबार संसदीय सुनवाईका क्रममा सुनवाई समिति सदस्य पूनम कुमारी अग्रवालले सोधिन्, नोट चल्ने भोट किन नचल्ने भन्ने प्रश्न उभारेको छ, यसमा यहाँको जवाब के छ? जवाफमा प्रमुख निर्वाचन आयुक्त कार्कीले भने, नोट चल्ने भोट किन नचल्ने भन्ने प्रश्न लामो समयदेखि सुनिँदै आएको छ। यो विषयमा कानूनी आधार र राजनीतिक निर्णय आवश्यक छ। यस्तो जवाफले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने अपूर्ण एजेण्डालाई फेरि सतहमा ल्याइदिएको छ, किनकि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने र नागरिकले आफू बसोबास गरिरहेको जिल्लाबाट मतदान गर्न पाउनुपर्ने नयाँ होइन। यो बहस दुई दशकदेखि भइरहेको छ। यसबीचमा धेरै सरकार बने, सांसद फेरिए, तर एजेण्डा जहाँको त्यही छ। यो विषयमा सर्वोच्च अदालतले दिएको आदेश समेत कार्यान्वयन हुन सकेको छैन। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले 2075 सालमै दिएको हो, तर नेपालमा दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहे पनि यसको सुनिश्चितता गर्ने आवश्यक ऐन र पूर्वाधार भने तयार गर्न निर्वाचन आयोगको नेतृत्व भने अझै स्पष्ट हुन सकेका छैनन्।
0: नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढ़ाउन र उपभोक्तालाई राहत दिन विद्युत महसूल घटाउने तयारी थालेको छ। वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत खेर जान नदिने तथा घरायसी र औद्योगिक क्षेत्रको खपत बढ़ाउने उद्देश्यले प्राधिकरणले यस्तो प्रक्रिया अघि बढ़ाएको हो। बुधबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण संचालक समितिको 1040 बैठकले महसूल पुनरावलोकनका लागि संचालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति समेत गठन गर्ने निर्णय गरेको छ। बिजुली खपत बढ़ाउन महसूल घटाउने तयारी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

0: Csak ma, tu, account open, aktív egy Ani Károbár, Szedféle Sanga. Busy life easy, but now they heard a dean. Global smart plus life, copes my banking.
1: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबर अब भित्र पृष्ठका खबर नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ केही समयदेखि क्यान्सर रोगबाट पीड़ित श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको हो श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि अघि बुधबार बिहान अन्तिम श्रद्धांजलिका लागि पार्टी केन्द्रीय कार्यालय स्थानीयमा राखिएको थियो कांग्रेस सभापति गगन कुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढ़ाएर सम्मान प्रकट गरेका थिए तर कांग्रेसकै केही नेता भने पार्टी कार्यालयमा देखिएनन् विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएसँगै डाक्टर शेखर कोइराला पूर्णबहादुर खड्का प्रकाश मानसिंह विमलेन्द्र निधि विजय कुमार गच्छेदार कृष्ण प्रसाद सिटौलाहरू सानुपाप भने नगएको जनाइएको छ
7: विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले संचालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अगाडि बढ़ाएको हो
6: पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ़दो छ विशेषत विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ माग अनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ
7: सुदूरपश्चिमको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा 300 सयको अस्पताल सहित एमबीबीएस चिकित्सा शिक्षाको पढ़ाई हुने भएको छ चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीसँग सरकारले सोमबार 300 सयको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने र एमबीबीएस लगायतका शैक्षिक तयारी थाल्ने सहमति गरेको हो
6: खीरको परिकार किसानको सम्मान डेरी उद्योगको संविधान नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेरी एसोसिएशनले खीर दिवस मनाएको छ साउन 15 गते मनाइने राष्ट्रिय खीर दिवसको पूर्व संध्यामा एसोसिएशनले बुधबार खीर प्रबन्धन कार्यक्रम आयोजना गरेको हो
7: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत प्रणाली जड़ान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् संचार मन्त्रालयमा बुधबार भएको छलफलमा संचार मन्त्री डाक्टर तिमलले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसंचार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै नभई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिए
6: अब शेयर बजार घट्ने क्रम यस दिन पनि जारी छ नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 7.79 अंक अर्थात 0.28% घटेर 2688.88 बिन्दुमा झरेको छ शेयर बजार गत सोमबार यता घट्न थालेको हो गत सोमबार 33.28 अंकले घटेको बजारमा मंगलबार 4.64 अंकको गिरावट देखिएको थियो बुधबार कारोबार रकम पनि घटेको छ अघिल्लो कारोबारको दिन 4.42 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा यस दिन 4.02 अर्ब रूपियाँ भन्दा बढ़ीको भएको छ बुधबार सर्वाधिक शेयर मूल्य बढ़ने कम्पनीमा एभरेस्ट कलर लिमिटेड रहेको छ भने उक्त कम्पनीको शेयर मूल्य 14.99% बढ़ेको छ

0: संसारको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ
2: नेपाली खबरमा। अब विदेशका खबर। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि आगामी डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छिन्। भारतमा निर्वासनमा रहेकी उनले आफूलाई बंगलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन्। समाचार संस्था एएफपीसँग ईमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षीय हसिनाले आफ्नो भविष्यबारे जानकार रहेको उल्लेख गर्दै त्यसका बावजूद मातृभूमि फर्कने निर्णयबाट पछि नहट्ने बताएकी हुन्।
3: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डस र नामिबियासँगको त्रिदेशीय श्रृंखलामा नेपाल जीत दुम बनेको छ। घरेलु टोली नेदरल्याण्डसले बुधबार नेपाललाई 57 रनले हराएपछि नेपाल 4 खेलमा पराजित भएको हो। यसअघि नेपालले नेदरल्याण्डसँग 6 विकेटले पराजय बेहोरेको थियो। नामिबियासँगको 2 खेल पनि नेपालले 8 विकेट र 3 रनले गुमाएको थियो। नेदरल्याण्डसको अल्ब्रेक्टमा नेपालले घरेलु टीमलाई पहिलो ब्याटिङका लागि निमन्त्रणा दिएको थियो। नेदरल्याण्डसले कमजोर शुरूआत गरे पनि निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 225 रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो।
2: अब विचार विश्लेषणको पालो। कंग्रेसमा रोइलो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। विशेष महाधिवेशन वैध कि अवैध भन्ने प्रश्नलाई निर्वाचन आयोगले उहिलै किनारा लगाइसकेको र त्यसलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको हो। यही उत्तरसँगै विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले नेपाली कंग्रेस हाँक्न पाउँछन् कि पाउँदैनन् भन्ने पनि अब प्रश्न बन्न सक्दैन। पार्टीलाई कुन दिशामा कसरी अगाडि बढ़ाउने भन्ने निर्णय गर्न गगन नेतृत्वको कार्य समितिले पाउँछ कि पाउँदैन भन्ने पनि निरर्थक प्रश्न हो। तर गगनकै हस्ताक्षरबाट टिकट लिएर चुनावमा गएकाहरू नै अहिले अनेकन किचलो झिकेर नेपाली कंग्रेसलाई कमजोर बनाउन लाग्नु दुर्भाग्यपूर्ण छ। निर्वाचनको प्रचार प्रसारका क्रममा आम सभामा सभापतिका हैसियतले त्यही गगनले गएर बोलिदिनै पर्ने र निर्वाचन सकिएपछि त्यही गगनका बारेमा अनर्गल प्रश्नहरू उठाउनु पनि पाका नेताहरूलाई पक्कै नसुहाउनु पर्ने हो। तर यस्तै भइरहेको छ।
3: मिटर व्यास अधुरू वित्तीय आधुनिकीकरणको कथा शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छ। मिटर व्यास समाधानका लागि पहिलो आवश्यकता विशेष कानूनी र न्यायिक संयन्त्र हो। तर कानूनी रूपमा दर्ता भएको लिखतलाई स्वतः न्यायपूर्ण भन्न मिल्दैन। दोस्रो निजी ऋण कारोबारलाई पारदर्शी बनाउनु हो। निश्चित सीमाभन्दा माथिका व्यक्तिगत ऋण बैंकिङ माध्यमबाट हुनुपर्छ। रकम कहाँबाट आयो र कहाँ गयो भन्ने प्रमाण राखिनुपर्छ। सम्झौतामा मूलधन सरल भाषामा स्पष्ट हुनुपर्छ। वडा कार्यालयले केवल छाप लगाउने निकाय नभई नागरिकलाई जोखिमपूर्ण सम्झौता बुझ्न सहयोग गर्ने, कानूनी सहायतातर्फ पठाउने र गोप्य उजुरी लिन सक्ने स्थानीय संयन्त्र बन्नुपर्छ।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरूरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550703059 र 98550637059।
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू:
8: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
8: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
9: रेडियो स्पाइनो 89.8 MHz तपाईँ हाम्रो अटुट स्पाइनो।
10: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
11: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
12: आज 2083 साल साउन 14 गते बिहिबार, जुलाई 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय मित्रता दिवस, मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवस।
11: सोह्रौं वर्ष प्रवेशको अवसरमा बागलुङको रेडियो गलकोटलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
12: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुँदे अपील, राष्ट्रपतिले मन्त्रीहरूसँग हरेक महिना अब प्रत्यक्ष संवाद गर्ने,
11: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी साथ चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी,
12: ईपीएसले बढ़ायो राहदानीको माग, भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयन कमजोर,
11: अमेरिका र इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु, फ्रान्समा डढ़ेलोले उच्च तापक्रम, जनजीवन प्रभावित,
12: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने आज हरियाणा जाँदै।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: साझा खबरको सबैभन्दा शुरूमा आन्दोलनरत चिकित्सक र सरकार बीच भएको सहमतिको प्रसंग।
11: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरोधमा 2 दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका चिकित्सक र सरकार बीच हिजो साँझ 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्ष बीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य मन्त्री तथा स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। त्यस्तै नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफल गरी 5 बजे सहमति भएको र सहमति अनुसार स्वास्थ्य कर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथिका आक्रमण विरूद्ध कानूनी कार्यवाहीलाई थप प्रभावकारी बनाइने, आवश्यक कानूनी संशोधनको प्रक्रिया तत्काल अघि बढ़ाइने तथा स्वास्थ्य सेवा सुरक्षित र निर्वाध बनाउन सम्बन्धित सबै निकायसँग समन्वय गरिने पनि सहमति बनेको छ। यससँगै नागरिकले सहमति र नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ। यता नारायण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 अनुसार कार्यवाही अघि बढ़ाउने सहमति गरेको छ। त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 अर्थात मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न मन्त्रालयले चिकित्सक संघ समेतलाई राखी 7 दिनभित्र कार्यदल गठन गर्ने र संशोधन गर्ने सहमति बनेको छ। यसअघि स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीच भएका सम्झौताको कार्यान्वयन गर्नका लागि स्वास्थ्य मन्त्रालय, न्याय तथा संसदीय मामिला मन्त्रालय र चिकित्सक संघको सहभागितामा 3 दिनभित्र कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। संघले जारी गरेको आन्दोलन हिजोदेखि नै स्थगन गर्ने र सेवालाई नियमित गर्ने विषयमा पनि सहमति भएको छ।
12: सुनसरी देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाले यति बेला सामाजिक सद्भावमा चुनौती थपेको भन्दै राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संघ संस्थाहरूले शान्ति र सद्भाव कायम गर्नका लागि अनुरोध गर्दै आएका छन् र शीर्ष तहबाट पनि सात बुँदे अपील जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले यस्तो सुनसरी लगायतका विभिन्न जिल्लामा हालै विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपील जारी गरेको हो। बैठकपछि जारी संयुक्त अपीलमा ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। अपीलमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल ल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकहरूलाई अनुरोध गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,
14: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसार भन्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसे हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसै परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
12: अपील मार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिने सहमति बनेको नेपाली कांग्रेसका सभापति गगन थापाले बताउनुभयो।
14: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं। त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
12: भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल,
15: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।

0: अतिवादको नाममा घुसपैत गरेर हुलदंगा भट्काउन खोजेको आरोप लगाउँदै निष्कर्ष निकाल्दै धार्मिक अगुवाहरूले पहिला मानव र मानवताको अस्तित्व भएपछि मात्रै धर्म आउने भएकाले त्यो हृदयंगम गरी दुवै पक्ष एक अर्काको बीचमा मिल्नुपर्ने र एक अर्काको विचार र भावनालाई सम्मान गर्नुपर्ने पनि निष्कर्ष निकालिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनित गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भनी अट्किएको छ। रासुपाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्यीय केन्द्रीय समितिमा सभापति सहित एकजना महाधिवेशनबाट निर्वाचित भएका छन् भने सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनयन गर्ने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राष्ट्रपति नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजो बैठकमा वरिष्ठ नेता शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषय चर्चा नै नभएको जानकारी गराउनु भएको छ। महामन्त्री आचार्यले निर्वाचन भन्दा पनि मनोनयनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया कठिन भएकाले समय लागेको बताउनु भएको हो।
0: यसैबीच पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नगर्न सभापति रवि लामिछानेले नेताहरूलाई निर्देशन दिनुभएको छ। स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीभित्र गुटगत भाष्य सृजना नगर्न निर्देशन दिनुभएको हो। हिजोको वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न उहाँले निर्देशन पनि दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले अब आफ्नो तर्फबाट सरकारमा गएका मन्त्रीहरूसँग हरेक महिना संवाद गर्ने भएको छ। प्रत्यक्ष संवादमा बनाइएका योजना र कार्यान्वयनको अवस्थाका बारेमा शीर्ष नेतृत्वले मन्त्रीहरूसँग संवाद गर्ने निर्णय पनि भएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सरकारी सेवाबाट वञ्चित।
2: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
0: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, दमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: हमरा दुख नै त सरकारी खेती गरी छौँ र पानी तुइरला अखन त यी हाम्रो खेती हो।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN, CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा ईपीएसले बढ़ायो राहदानीको माग शीर्षकमा खबर प्रकाशित छ। पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ। दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएसमा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ़दा चाप थपिएको हो। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि 7,200 जनाको माग भएको छ। त्यस्तै 10 सचिव र 50 सहसचिव सहित करिब 2,000 दरबन्दी कटौती शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित शीर्षकमा अर्को खबर प्रकाशित छ। संसदीय सुनाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले मंगलबार र बुधबार दुई दिनसम्म सुनाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार मंगलबार दुई आयुक्तको सुनाई गरिएको थियो भने हिजो प्रमुख आयुक्तको सुनाई गरिएको थियो। प्रमुख आयुक्तको सुनाई अघि उहाँ विरूद्ध उजुरी दिएका उजुरीकर्ता पाल्पाका भृषराज लुइटेलसँग पनि छलफल गरिएको थियो। लुइटेलले कार्कीको विगतको कार्य सम्पादनका कारण राज्यलाई 50 करोड़ भन्दा बढ़ी आर्थिक नोक्सानी पुर्याएको दावी गर्दै प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्नुभएको थियो। उजुरी विश्वासिलो नभएको भन्दै समितिले कार्कीलाई नै अनुमोदन गरेको हो। त्यस्तै कोशी टप्पुमा जनावर दुई पोथी गैड़ा शीर्षकमा जवान दुई पोथी गैड़ा भाले अभावले वंश विस्तारको सरकारी योजना अल्पत्र शीर्षकमा उदयपुरबाट विदुर कटुवालले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय यातायात नीति 2083 संघ प्रदेश र स्थानीय तहको स्पष्ट पारियो कार्यक्षेत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी यातायातमा संघ प्रदेश र स्थानीय तह का कार्यक्षेत्र तोकेर राष्ट्रिय यातायात नीति 2083 लागू गरेको छ। नीति कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिएको छ। त्यस्तै भ्याट लाग्ने विद्युतीय सीमा बढ़ाउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने सीमा बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने भएको छ। हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालन समितिले भ्याट लाग्ने बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी खरासी उपभोक्तालाई मासिक 50 युनिट माथिको विद्युत खपतमा 5% र थ्री फेज तथा औद्योगिक ग्राहकलाई 13% भ्याट लगाउने व्यवस्था गरेको छ। त्यसैले चौतर्फी आलोचना भएपछि प्राधिकरणको भ्याट लाग्ने सीमा बढ़ाउन ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो।
1: गोर्खापत्र दैनिकमा सुनसरी शान्ति उन्मुख शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नुभएको खबर छापिएको छ। छानबिन समितिद्वारा घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र अन्य पीड़ित परिवारसँग भेटघाट तथा घटनास्थलको स्थगत निरीक्षण गरिएको छ। नागरिक समाज इटहरीको आयोजनामा हिजो वृहत सद्भाव र्यालीको आयोजना गरियो भने अरू स्थानीय तहले पनि आज विभिन्न क्षेत्रमा सद्भाव र्यालीको आयोजना गर्ने आपसी सम्वाद गर्ने योजना बनाएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। बढ्दै बाघ थपिँदै चुनौती शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढ़ेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको तथ्याङ्क सार्वजनिक भयो। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढ़ेसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढ़ेको छ। गत वर्ष पुछदेखि 6 महिनासम्म क्यामेरा ट्रयापिङ विधिबाट नेपालमा पाटेबाघ गणना गरिएको थियो, जस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ बढ़ेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा खोकनामा अड्कियो द्रुत मार्गको गति, संसदीय समितिको निष्कर्ष शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले काठमाडौँ तराई मधेस द्रुत मार्गको बाँकी निर्माण तीव्र गतिमा अघि बढ़े पनि तीन वर्षभन्दा बढ़ी समय लाग्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गत असारमा काठमाडौँ तराई मधेस द्रुत मार्गको स्थलगत अनुगमन पनि गरेको थियो। द्रुत मार्गको भौतिक प्रगति 47% पुगे पनि प्रारम्भिक खण्डको विवाद र प्राविधिक जटिलताले आयोजना थप लम्बिने निष्कर्ष निकालियो। अन्तिम प्रतिवेदन तयार गर्नु अघि आयोजना प्रमुख र सम्बन्धित मन्त्रीबाट कार्य सम्पादन सम्बन्धी भरपर्दो कार्ययोजना लिने समितिको तयारी रहेको छ। चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत भएको बारेमा खबर छ भने टेलिकम गुणस्तर समस्या समाधान गर्न निर्देशन दिइएको पनि उल्लेख गरिएको छ। तीनै तहका लागि एकीकृत आयोजना बैंक बनाउने बारेको खबर भित्रीपन्नामा छ। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले संचालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको हो। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। तीन वर्ष अघि नै जोखिम विश्लेषण गरिएको प्रतिवेदन अलपत्र शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै सुरक्षा संयन्त्रले समाधानका उपायसहित बुझाएको गोप्य प्रतिवेदनलाई राजनैतिक नेतृत्वले गम्भीरतापूर्वक नलिएको खुलासा शीर्षकमा खबर छापिएको हो। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कुलचन्द्र न्यौपाने र राजेश मिश्रले लेख्नु भएको खबर छ। शपथ समारोह र संवैधानिक अनिवार्यतासँगै जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास जानु भएको छैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उहाँले चासो नदिनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। सरकारले विधेयक तर्जुमा बाह्य परामर्शदाता कन्सल्टेन्टको भूमिकालाई निरुत्साहित गर्न कानूनी व्यवस्था गर्ने भएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकको मस्यौदामा आयोग मार्फत नै कानून तर्जुमा गर्ने उल्लेख गरिएको छ। यस बारेमा कानून मन्त्रीले पनि सामाजिक सञ्जालबाट आफ्नो सन्देश सार्वजनिक गरिसक्नु भएको छ। गेटामै 300 शैयाको अस्पताल सहित एमबीबीएसको पढ़ाई हुने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर नेपाली सड़कमा गुड्छन् 63,000 विद्युतीय सवारी शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। पालिकाहरूलाई भूमि बैंक संचालन गर्न खुल्यो बाटो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर सर्वोच्च शीर्षकमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। नागरिक दैनिकमा छापिएको खबर पाँच बुधे सहमतिपछि उपचार शुरू, सार्क पुनः सक्रिय होला शीर्षकमा छुट्टा छुट्टै खबरहरू छापिएका छन्। आर्थिक कारोबार दैनिकले अनुकूल मनसूनले देशभर 85.72% सकियो रोपाई शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष संख्या मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै हुने देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 देशभर झण्डै 86% धान रोपाईको काम सकिएको छ। हवाई दुर्घटनामा $1,00,000 पाउने विधेयक संसद लगिने शीर्षकमा खबर छ। आन्तरिक हवाई दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढ़ाउने गरी तयार भएको आन्तरिक हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्री परिषदले अनुमति दिएको छ। हवाई दुर्घटनामा परे अब $1,00,000 पाउने विधेयक संसदमा लग्न लागि हो।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको विराम अन्त्य भएको छ। इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेपणास्त्र प्रहार गरेसँगै दुई देश बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू भएको हो। इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि समन्वयात्मक संयुक्त रूपमा हवाई आक्रमण शुरू गरेका छन्। यसैबीच हर्मुज जलमार्ग व्यवस्थापन सम्बन्धी वार्ता पनि अवरूद्ध भएपछि क्षेत्रीय तनाव थप बढ़ेको छ। अफगानिस्तानमा चार महिनाको अवधिमा वर्षाले निम्त्याएको प्रकोपका कारण 351 जनाको मृत्यु भएको छ। 436 घाइते भएको अफगानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीव्र आँधीबेरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण पहिरो जाँदा प्रभावित हुनेको संख्या ठूलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र दक्षिण पश्चिम फ्रान्समा पेरिस शहरको क्षेत्रफल भन्दा 4 गुणा ठूलो भूभागमा फैलिएको डरेलो नियन्त्रण बाहिर गएको छ। तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपालले क्रिकेट विश्वकप लीग 2 को नेदरल्याण्ड्स भ्रमण निकै निराशाजनक ढंगमा टुंगाएको छ। उट्रेस्टमा भ्रमणको अन्तिम खेलमा हिजो नेपाल घरेलु टोली नेदरल्याण्डसँग 57 रनले पराजित भयो। नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको थियो। नेदरल्याण्ड्सले निर्धारित 50 ओभरमा यसलाई फेरि सुन्नुहोला। नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेदरल्याण्डसले निर्धारित 50 ओभरमा 9 विकेट गुमाई 225 रन बनाएको थियो। जवाफमा नेपाल 48 ओभरमा 168 रनमै अल आउट भयो। नेदरल्याण्ड्स भ्रमणमा नेपाल सबै 4 खेलमा पराजित भएको छ। यसअघि नामेबियाले 2 र नेदरल्याण्ड्सले नेपाललाई 1 खेलमा पराजित गरेका थिए। नेपालले लीग 2 4-0 बिर्सनलायक हार बेहोरेको यो दोस्रो पटक हो। दुवै हार विदेशी भूमिमा रहेको छ। यसअघि गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकासँग लीग 2 सबै 4 खेलमा पराजय बेहोर्नु परेको थियो। र नेपाली महिला कबड्डी टोलीले पनि 20 एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। आज प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 महिनासम्म प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने जनाइएको छ।
2: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1, घाम 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब ज्येष्ठ नागरिकका भोगाई र अपेक्षा। 3 दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सोभन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो। तर संख्या बढ़ेसँगै ज्येष्ठ नागरिकको दैनिकी सजिलो हुन सकेको छैन। थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनुभयो। त्यसैता उहाँको बोली पहिले जस्तो प्रष्ट छैन। बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका 2 सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
4: मेरो सानो छोरा 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेछ। सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ, अरूको हेर्दा पनि।
2: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत, उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ, मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
5: इन्टरनल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन। तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकति फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ। छोडिदिएन भने खै अब यो त ज्येष्ठ नागरिक सिट हो, हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो। त्यो कुराको फरक चाहिँ छ।
2: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण, हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
6: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
2: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका प्रतिमा शर्मा,
7: त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ, होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै
2: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव डिप्रेसन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर हुमनाथ चालिसले बताउनुहुन्छ।
8: म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
2: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्।
9: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुझे अपील, राष्ट्रपतिले मन्त्रीहरूसँग हरेक महिना प्रत्यक्ष संवाद गर्ने,
9: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश,
2: ईपीएसले बढ़ायो राहदानीको माग, भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयनमा कमजोर,
9: अमेरिका र ईरानबीच पुनः शत्रुतापूर्ण गतिविधि, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु,
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: चाहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ज
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू
5: पर्याप्त सुविधा सहित आफ्नै भवन
4: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
5: पर्याप्त छात्रवृत्ति व्यवस्था
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556493495।
6: चैते धानमा नेक ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम
7: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
7: खेतमा पानी जमाइराख्ने
6: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
7: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

Tam. प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई जानकारी पनि गराउने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज, इच्छा कामना कुरी

मेगाहर्ज रिवान ग्रोल्पबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेरुडा मकनपुरबाट रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गो नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल साउन महिनाको आज 14 गते तदनुसार इसी सन् 2026 जुलाई 30 तारिक सक सम्बस्त 1948 नेपाल सम्बत 1146 दिल्लागा रोद्र नामक सम्बस्त दक्षिणायण वर्ष ऋतु आज बिहिबार रहेको छ। श्रावण कृष्ण पक्ष तिथि रहेको छ आज प्रतिपदा। नक्षत्रमा रहेको छ श्रवण नक्षत्र। योगमा रहेको छ आयुष्मान योग रहेको छ। करणमा रहेको छ बारावाह करण रहेको छ। चन्द्रमा मकर राशिमा श्री सूर्यनारायण सिंह कर्कट राशिमा आनन्दादि योगमा आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:26 भयो भने सदा सूर्यास्त 6:53 हुनेछ र आजको दिन मान्ने घड़ी 13:27 बोला रहनेछ। यी तपाई आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ आजको समय यानि कि आजको शुभ समय आजको लाभ समय आजको काल समय र सर्वप्रथम लागू आजको अशुभ समय यानि कि काल बेला र आजको काल बेलाको समय रहेको छ दिउँसोको 3:32:19 विशेष गरी साँझको 5:13 24 सेकेन्डसम्म आज काल बेला रहेको छ। यस्तै गरेर लाभ बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 12:10:09 विशेष गरी दिउँसोको 1:51:14 लाभ बेला रहनेछ। यस्तै गरी शुभ बेला रहेको छ साँझको 5:13:25 साँझको 6:54:29 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाई आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा गर्नेछौ। विशेष गरी सूर्य कर्कट राशिमा, चन्द्रमा मकर राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा चाहिँ विशेष गरी विराजमान भने रहेका छन् भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: दशाएर प्रार्थना गर्नुपर्ला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ, दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ, व्यापारतर्फ थोरै लगनीबाट पनि मनको नाफा कमाउन सकिने खालको योग भइ राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन सामाजिक काममा रुचि बढ्नेछ, समुदायको हितमा राम्रो काम गर्न सकिन्छ, तारिफको कामले चर्चामा ल्याउन सक्छ, प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नले सजिलो लक्ष्य प्राप्ति हुनेछ, पुरानो मित्रता र प्रेमको मार्ग अवलम्बन गर्न सक्छ, विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काम थाल्ने मौका मिल्नेछ, शोकले थलिएको काम व्यवसायमा रूपान्तरित हुन सक्ने खालको योग गैं राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन अवसरका लागि केही त्याग गर्नुपर्ला, तत्काल लाभ नभए पनि पछिको लागि काम गर्ने अवसर रहेको छ, कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ, स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ, परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गर्न सक्छ, जोखिमपूर्ण वा विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला, समस्या पर्दा सहयोग गर्नेहरू कमै मात्रामा भेटिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा व्यापार बढ्नुको साथै व्यवसायमा लाभ हुनेछ, आय आर्जन र नयाँ स्रोत फेला पर्दै जाँदैछन्, भौतिक साधन जुट्नाले पनि आमदानी बढ्ने काम प्रारम्भ हुनेछ, प्रेमको बन्धन र सम्बन्ध कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ, परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ, आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु पर्ने खालको यो गैं राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ, पुरूषार्थ देखाएरै समाजमा स्थापित भन्न सकिन्छ, चुनौती पन्चाएर काम बढाउन सकिन्छ, शत्रुहरू सक्रिय रहनेछन् तैपनि प्रतिस्पर्धामा विजयी भइनेछ, भौतिक सदन जुट्नाले दिगो काम शुरू गर्न सकिन्छ, प्रतिकूल समयमा पनि केही काम सम्पादन हुँदै जानेछन्, बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन पनि सफल हुने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन्, लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ, पढाइ लेखाइ प्रगति हुनेछ, सेवामूलक कामबाट धनलाभ हुनेछ, प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुको साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ, फाइदाको नयाँ स्रोत फेला पर्दै जान सकिन्छ, गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्ने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्, हल्लाको भर पर्दा काम पूरा नहुन सक्छ, आफन्त परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ, कृषि पशुपालन र घरेलु कामकाजमा बढ़ी प्रवृत्त भइनेछ, बगैँचा फुलबारी र घरको सजावटमा समय बित्नेछ, टाढिएका आफन्त साथीभाइ नजिक्न सक्छन्, काममा दोहा र प्रार्थना गर्दा लक्ष्य प्राप्ति हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ, सहयोगीहरूले राम्रो साथ दिनेछन्, रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ, उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ, गरिएका कर्मको उचित प्रतिफल पाइन्छ, पुरूषार्थी कामले समाजमा स्थापित बनाउँदैछ। चुनौती बन्छाएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको यो गुणराशी वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आत्तिने बानीले काम बिग्रिनुको साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन्। बोलीको गर्द अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनु पर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि निकै मेहनत गर्नु पर्ला। लेखन तथा सृजनात्मक कामबाट भने ख्याति मिल्दैछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मेहनतले पछि फाइदा दिलाउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले महत्वाकांक्षा बढाउँदैछ। विभिन्न अवसर पनि आउनेछन्। परिस्थिति अनुसार चलन नसक्दा पछि परिन्छ। केही कठोर निर्णय लिनुपर्ने पनि टाढाका आफन्त नजिक्ने सक्छन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जानेछन्। शुभ चिन्तकको सहयोग जुटे पनि आलस्य गर्ने बानीले पछि पर्ने खालको यो गुण राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सापट दिनुपर्ने हुन सक्छ। परिवार जानुबाट टाढिनु पर्ला। अरूलाई समय दिँदा आफू पछि परिन्छ। अर्थ अभाव खड्के पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफको काम सम्पादन गर्दै मनका धन आर्जन गर्न सकिन्छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुटाउन सकिन्छ भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

मेष राशि हुनेहरूको लागि आजको दिन नयाँ काममा जग बसाउने समय रहेको छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। गुमेको स्थान प्राप्त हुनुको साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिया काम

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। 9845275223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ आफ्नो र आफन्तको विषयमा जानकारीका लागि। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धादिङबाट राजेश चेपाङ।
0: राजेश चेपाङ धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ राजेशजी?
1: म आफ्नै विषयमा गुरु।
0: आफ्नै विषयमा?
1: हजुर।
0: जन्मिति भन्नुहोस् त, तपाईँको कति हो?
1: 2055/3/17 अनि जन्म समय चाहिँ के अरे बिहानको 4 बजेदेखि 5 बजी भित्रमा गुरु।
0: हजुर। के बार पर्छ जनवार?
1: बुधबार।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हुन्छ गुरु।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको 2055 असारको 17 गते बिहानको तपाईँको चाहिँ 4 बजेदेखि 5 बजेको बिचमा जन्म होइन त?
1: हजुर गुरु।
0: राशि तपाईँको कन्या राशि आउँछ बुधबारको दिन जन्म, उत्तर फाल्गुनीको तेस्रो चरण, नाम आउँदो रहेछ तपाईँको पवन, नाम आउँछ आदिनारी नरगण परेको छ पवनजीको, घातकमा परेको छ तिथिहरू पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर, राशिमा विशेष गरी मकर भन्ने राशि चाहिँ घातक भनेर लेखिया छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, माङ्गलिक कुण्डली परेको छ, छिट्टो रिसाउने बानी छ, यसलाई कम गर्नुपर्ने भयो। तपाईँले विवाहमा दाम्पत्यमा प्रेममा असफल हुने ग्रहहरू पनि परेको देखाउँछ। तपाईँको लागि यहाँबाट हेर्दा सामान्य नागदोष परेको छ, नागदोषको पूजा गर्ने, कालो सर्पको पूजा गर्ने, माङ्गलिकको पूजा गर्ने, मंगलबारको दिन विशेष रूपमा पूजा पाठ गर्ने, हनुमानजीको गणेशजीको पूजा पाठ गर्ने, हनुमान चालिसा पाठ गर्ने गर्नुपर्छ। तपाईँले यदि गर्नुभयो भने धेरै कुरामा तपाईँलाई राम्रो। अहिले ग्रह तपाईँलाई भद्रिका, यस्तै गरेर अर्को ग्रह तपाईँलाई चलिराखेका छ अहिले चाहिने विशेष गरी बृहस्पति भन्ने ग्रह। ठिकै छ ग्रह बाबु, त्यति धेरै ग्रह बिग्रेको त होइन, तर पनि अहिलेको लागि चाहिँ विवाहमा दाम्पत्यमा प्रेममा अलिकति बाधा रोकआउट हुने ग्रहहरू परेको छ, अलिक विशेष ख्याल गर्नु। पेटमा समस्या हुनसक्छ, टाउकोमा चोटपटक लाग्ने ग्रहहरू छ, साना पनि चोटपटक लागेको देखिन्छ निधारतिर तपाईँको यहाँबाट हेर्दाखेरि चाहिँ नै। र तपाईँले पानीको मात्रा अलि धेरै पिउनुपर्छ, पानी धेरै पिउनुहोस्, तरल पदार्थ दाल झोरीले गेडागुडी गरेर रसहरू अलि धेरै खाने गर्नुहोस्। यसले तपाईँको स्वास्थ्यलाई राम्रो गराउँछ, नभए पत्थरीहरू हुने, पाइल्सहरू हुने, अपरेसनहरू गर्नुपर्ने कुराहरू देखिन्छ है।
1: ए हुन्छ गुरु, हुन्छ। त्यही मलाई के अरे पहिलादेखि रोग त पेटको समस्या रोगै छन् मेरो, ग्यास्ट्रिकहरू छन्।
0: हजुर, ग्यास्ट्रिक त नर्मल भइहाल्छ, ग्यास्ट्रिक बिग्रेर अल्सर हुन्छ हो कि होइन?
1: हो
0: जटिल हुन्छ। पानी धेरै पिउनुहोस्, केही गर्नु पर्दैन। पानी खाने, साग सब्जीहरू खाने, फाइबर अलि धेरै खाने गर्नुहोस्, राम्रो हुन्छ। चिन्ता नगर्नुहोस्, ठिक छ, ग्रहहरू राम्रै छ है।
1: हुन्छ गुरु। अनि विदेश यात्रातिर के कस्तो हुन्छ गुरु?
0: विदेशतिर राम्रो छ त बाबु।
1: कहिले अहिले के अरे यसो उ गर्दा एप्लाई गर्दा भिसा लाग्छ कि नलाग्ने हो?
0: यस्तो छ, अब नागको पूजा गर्ने, नागदोषको अथवा रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लाउने, एप्लाई गर्नु ठ्याक्कै भिसा लाग्छ होइन? नभए होइन, एकचोटि म सुरुमा आफै एक कोसिस गर्छु, भिसा लागेन भने म पछि रत्न कवच लाउँछु भने पनि पाउनुहुन्छ होइन? समय किन खेर फाल्ने, म रत्न कवच लगाएरै एप्लाई गर्छु, भिसा लागिहाल्छ, टेन्सन हुँदैन भन्नुहुन्छ। रत्न कवच लगाएर गर्नुहोस् तपाईँले, अहिलेको लागि चाहिँ कालो सर्पयोगले रोक्न सक्छ, त्यही भएर रत्न कवच लगाएर अगाडि बढेको चाहिँ राम्रो। विदेशको लागि मात्रै होइन, तपाईँलाई हरेक कुरामा रोकिरहेको छ क्या अहिले चाहिँ फेरि।
1: हजुर,
0: कालो सर्पयोग परेको व्यक्तिहरू के हुन्छ भन्दा, हुन आर्य काम बिग्रिन्छ, रोकआउट आउँछ, अनि राम्रो हुने काम जुन कुरा फाइदा छ त्यो काम गर्न अल्छी लाग्छ, हुँदैन होला भन्ने मनमा आउन थाल्छ है। त्यो भएर कालो सर्पको रत्न कवच तपाईँको आवश्यक छ, धारण गर्नुहोस्, अगाडि बढ्नुहोस्, जिन्दगी सरल र सजिलो हुन्छ, चिन्ता नगर्नुहोस् है त।
1: हुन्छ गुरु। अनि नेपालमा बसेर केही गर्नको लागि सफल होला त गुरु,
0: किन नहुने भइहाल्छ नि।
1: केही पसलहरू अथवा केही के अरे भैँसी पालनहरू अनि कतै बाख्रा पालनहरू
0: यस्तो छ, बाबुलाई भैँसी पालन चाहिँ हुँदैन है।
1: हजुर,
0: गाई पालन गर्नुहोस्, गाई पालनबाट राम्रो हुन्छ, भैँसी पालन हुँदैन, बाख्राहरू पाल्नुहोस्। त्यसमा कालो बाख्रा नपाल्नुहोस्, तपाईँलाई कालो फाप्दैन है। अरू त भइहाल्छ नि, चिन्ता गर्नु पर्दैन बाबुको है।
1: हुन्छ,
0: ठिक छ बाबु, चिन्ता नगर्नु। ग्रह राम्रा छन्, बलिया छन्, उन्नति प्रगति राम्रो गर्न सकिन्छ। अहिले रोकावट र बाधा आउँछन्। मलाई काला सर्पयोग नाग दोष परेको छ, अब यो रोकावट बाधा त्यही भएर आएको। मैले रत्न कवच लाउनु पर्छ गुरुबाले भन्नुभएको थियो, भन्नुहोस्। तपाईँलाई लाउने मनसाय भयो भने पछि सम्पर्क गर्नुहोस्, म बनाएर पठाइदिउँला तपाईँलाई
1: है। हुन्छ गुरु, हुन्छ
0: हुन्छ। उहाँले फोन गर्नुभएको थियो धादिङ जिल्लाबाट, आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, हेराएर गइसक्नु पनि भएको छ उहाँ चाहिँ। तपाईँ आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भन्ने तपाईँले गर्न सक्नुहुन्छ। र तपाईँले फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुहोला। र तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। भरतपुर चितवनमा हाम्रो ज्योतिष कार्यालय भने रहेको छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: गुरु म धादिङबाट।
0: धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ? कसको विषयमा हेर्न चाहनुहुन्छ धादिङबाट?
2: नानीको बारेमा।
0: नानीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2058
0: साल
2: मङ्सिर 26 गते,
0: मङ्सिर महिनाको 26
2: मङ्गलबार।
0: हजुर, मङ्गलबार पर्दैन त,
2: बिहिबार हो गएर छ।
0: बिहिबार पनि पर्दैन।
2: के अरे, अरे के भयो, अरे मङ्सिर 26 होइन, 58 होइन,
0: कति कति भन्नुभएको तपाईँले?
2: 26 गते भने गुरु,
0: 26 गते त मङ्गलबारै पर्छ।
2: हजुर,
0: समय भन्नुहोस् त कति हो?
2: समय 5:05
0: 5:11 कसको बारेमा हो यो?
2: हजुर,
0: यो कसको बारेमा हो?
2: छोरीको बारेमा।
0: छोरीको बारेमा, ल सुन्नुहोस् है त ध्यान दिएर।
2: हजुर,
0: कुन जिल्लामा जन्म भएको हो नानीको?
2: काठमाडौँ।
0: काठमाडौँमा हो, ल सुन्नुहोस् है। श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2058 साल मङ्सिर कृष्ण पक्षको मङ्गलबार द्वादशी तिथिमा जन्म, जन्मबार मङ्गलबार परेको छ, डिसेम्बर 11 तारिक जन्म, तुला राशि पर्छ। नानीको स्वातिको दोस्रो चरण नाम आउँछ रेबाट रेशमी भन्ने नाम आउँछ है। अन्त्य नानी देवगण परेको छ। यहाँबाट हेर्दा घातकमा तिथि परेको छ, चौथी नवमी चतुर्दशी, बिहिबार घातक, नम्बरमा 6 नम्बर, राशिमा चाहिँ मिथुन भन्ने राशि घातक भन्ने लेखिया छ। नानीको ग्रह दशा भाग्य राम्रो छ। यो नानीको विवाहमा दाम्पत्यमा अलिकति बाधा, पढाइमा बीचमा पढाइ रोकाउने ग्रहहरू पनि परेको छ। गुरु चाण्डाल योग परेको छ है। अब यो गुरु चाण्डाल योगको शान्ति गर्ने, एकादशीको व्रतहरू बस्ने, भगवान नारायणको पूजाहरू गर्ने, विष्णुको पूजाहरू गर्ने गर्नुपर्छ। विवाहमा बाबु नानीको लागि विवाहको दोष मेटाउनुपर्छ। एउटा शिला विवाह अथवा प्रतिमा विवाह अथवा कुम्भ विवाह चाहिँ तपाईँले गराउनुपर्छ नानीको लागि। यसले विवाह दाम्पत्य राम्रो गराउँछ, सम्बन्धहरू सुदृढ गराउँछ। यस्तै गरेर अहिले ग्रह नानीको लागि चाहिँ चलिराखेको छ। यहाँबाट हेर्दा सिद्धा र अर्को ग्रह चलेको छ, शनि भन्ने ग्रह चलेको छ। एउटा शनि भन्ने ग्रह नराम्रो, यसले स्वास्थ्य समस्या आउँछ। अरू त सबै कुरा ठिकै छ, राम्रै छ, समस्या देखिँदैन यहाँबाट हेर्दाखेरि। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
2: अनि बिहे गर्नुको लागि कहिलेसम्म ठिक होला?
0: विवाहमा अलिकति बाधा छ
2: हजुर,
0: विवाह गर्नुभन्दा पूर्व नानीको एउटा रत्न कवच पाउँछ हामीसँग, हो त्यो रत्न कवच लगाइदिनुहोस्। त्यसपछि एउटा शिला विवाह अथवा कुम्भ विवाह भन्ने हुन्छ, एकजना गुरुबारे गर्नुहुन्छ, त्यो शिला विवाह कुम्भ विवाह चाहिँ एकजना मात्रै भयो भने भइहाल्छ, एकैछिनमा सकिन्छ, धेरै बेर लाग्दैन, त्यो गराएर अनि मात्रै विवाहको बारेमा सोच्दाखेरि राम्रो हुन्छ। विवाह गरेर मात्रै भएन, सफल हुनु पर्यो, राम्रो हुनु पर्यो, सुखी हुनु पर्यो, खुसी हुनु पर्यो, हो कि होइन? त्यो भएर विवाह भन्दा पूर्व तपाईँले रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनुहोस्। त्यसपछि बल्ल विवाहको बारेमा अनि सोचौँला, हेरौँला, ग्रह कुण्डली मिलाउँला है, त्यस्तो गर्नुपर्छ, अनि नत्र पनि हुँदैन, समस्या आउँछ, पछि गएर बाधा आउँछ है।
2: अनि विदेश यात्रा के होला?
0: विदेश यात्रा राम्रो छ नानीको लागि, त्यस्तो नराम्रो छैन। सरकारी जागिर ठिक छ नानीको, अलिकति गुरु चाँडाल योग परेको छ क्या यिनको, कति पढेको छ नानीले? ब्याचलर गर्दैछन्। कुन विषयबाट?
2: म्यानेजमेन्ट
0: विषयबाट। विषय त राम्रै हो नानीको लागि, तर यस्तो हुन्छ क्या, पढाइ पढे पनि पछि गएर जागिर खान, सरकारी जागिर सरकारी नोकरीमा यो गुरु च्यानल योग परेपछि चाहिँ त्यही जुन विषय लिएर पढेको छ त्यही विषय सम्बन्धीको जागिरहरू खान ओर्न अलिकति गाह्रो र नफाप्ने हुन्छ खायो भने पनि। त्यो भएर नानीको गुरु च्यानल योगको शान्तिहरू गर्नुपर्छ होइन, त्यो पनि गर्नुपर्छ। अथवा एकादशीको दिन व्रत बस्ने, एकादशी थाहा हुँदैन भने बिहिबार बिहिबार चाहिँ व्रत बस्ने, ओम नमो भगवते वासुदेवाय यो मन्त्रहरू जाप गर्ने है, नानीलाई सिकाउनुहोस् न, यति राम्रो हुन्छ। त्यसपछि समस्याहरू कम, बाधाहरू कम, रोकआउटहरू कम आउँदै जान्छ, त्यो गर्नुपर्छ नानीले है। अरू केही छ
2: भनेपछि?
0: विदेशलाई एप्लाई गर्दा केही फरक पर्दैन? विदेश त नानीको लागि त्यति नराम्रो छैन, राम्रै छ, फापेको छ।
2: अनि कलरहरू कस्तो कस्तो कलर होला?
0: कलर यस्तो हुन्छ, अब कुन विषयमा के कलर भन्ने, पहेँलो कलर लिनु हुँदैन, अरू त भइहाल्छ नि। राशिको हिसाबले माग्नुहुन्छ भने सेतो कलर राम्रो हो होइन, राशिको हिसाबले सेतो राम्रो हो, ग्रहको हिसाबले पहेँलो नराम्रो हो नानीको लागि है, अरू त भइहाल्छ है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मिठो आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? कल्पना मगर, प्युठान जिल्लाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ कल्पनाजी? छोराको विषयमा हेर्नुहुन्छ? हजुर। छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2063 साल।
0: कति साल भन्नुभयो?
3: हजुर, 66 साल।
0: 2066 साल भन्नुभएको
3: हो?
0: 2066 साल। अनि कुन महिना कति गते? हजुर, सुनिरहेको छु, भन्नुहोस् न। कुन महिनाको कति गते भनेको सोधेको मैले, तपाईँ भन्नु नि भएको छैन, त सुनेको छैन हामीले। 2066 साल कुन महिना कति गते भनेर सोधेको, क्या कुरा बुझ्नु भएन? कुन महिनाको 22 गते? भदौको 22 गते। के बार पर्छ जनवार?
3: सोमबार।
0: जन्म समय भन्नु त अब
3: बिहान 10:30
0: बिहानको 10:30 हो। कसको छोराको बारेमा भन्नुभयो होइन? ल म भन्छु, ध्यान दिएर सुन्नु होला। अनि तपाईँ घरभित्र हुनुहुन्छ है, बाहिरपट्टि आउनुहोस् है, अलि मोबाइलको टावर आउने ठाउँमा आउनु है। कुन ठाउँबाट फोन गर्नुभएको तपाईँले? ल सुन्नुहोस् है त, श्री गणेश आयन श्रीमती रामानुज आयन महा 2066 साल असोज कृष्ण पक्षको तृतीया तिथिमा जन्म, भदौमा जन्म भए पनि असोजको तृतीया तिथिमा जन्म, कृष्ण पक्षको तृतीया सोमबारको दिन सेप्टेम्बर 7 तारिकमा जन्म, राशि मीन राशि आउँछ। रेवतीको दोस्रो चरण नाम आउँदो रहेछ बाबुको, दोबाट नाम आएको छ द्रोण बहादुर नाम आउँछ है, अथवा दोल बहादुर पनि नाम राख्न मिल्छ। अन्त्यनाडी देवगण परेको छ, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक भनेर लेखेको छ। पढाइमा फिटेकै मन छैन यो बाबुको, पछि विदेश जाने ग्रहहरू राम्रो छ, सरकारी क्षेत्र पनि राम्रो छ, अलि जिद्दी र अलि घमण्डी पनि देखियो
3: हो।
0: पढाइमा पढ्न खोज्दैन, पढ्न मान्दैन, पढ भन्यो भने पढाइमा पढ भन्यो भने त्यो ग्रहहरूको कारणले गर्दाखेरि भएको हो, चिन्ता मान्नु पर्दैन, ठिक छ ग्रहहरू। अब यो गुरु चाणल योगको शान्तिहरू, एकादशीको दिन व्रतहरू, बिहिबारको दिन व्रतहरू बस्नुपर्छ बाबुले। अब यसो गरौँ न त, बाबुको सट्टामा तपाईँले खाना खानुहोस् न त, हुन्छ हुन्छ कि हुन्न? हुन्छ। अनि तपाईँले खाना खायो भने बाबु अगाउँछ त? अगाउँदैन नि। अनि बाबुको बारेमा त बाबुले आफै व्रत बस्नु हो नि, तपाईँले बसेर हुन्छ त? फलफुल खाने, दुध खाने, गाई भैँसी पाल्नु भएको छैन?
3: बाख्राहरू
0: छ। अब गाई भैँसी पाल्नु पर्यो नि त बाबा, तपाईँहरू चाहिँ घाँस दाउरा पाउँदैन तपाईँको गाउँतिर? अनि गाई एउटा पाल्नुहोस्, गाईको सेवा पनि हुन्छ, सुग्घर सफा ठाउँमा राख्नुहोस्, गाईलाई माया गर्नुहोस्, गाईको सेवा हुन्छ। गाई भनेको आमा लक्ष्मी हुन् होइन, गाईको सेवा गर्नुहोस्, एउटा गाई पाल्नुहोस्, दुध खानुहोस्, राम्रो हो त, छोरालाई खुवाउनुहोस् व्रतहरूको बेलामा, राम्रो हुन्छ नि है। माता पितासँगको सम्बन्धहरू, माता पितासँगको सम्बन्धहरू राम्रै हुन्छ, त्यस्तो नराम्रो हुँदैन। बाबुको कलर चाहिँ पहेँलो कलर राम्रो हुन्छ बाबुको लागि चाहिँ, राशिको हिसाबले होइन, ग्रहको हिसाबले गर्ने हो भने गुरु चाणल योग पर्ने मान्छेलाई फेरि पहेँलो कलर त्यति राम्रो मानिँदैन
3: होइन।
0: बाबुको लागि विशेष गरी रातो कलर विशेष राम्रो हो, पहेँलो भन्दा रातो राम्रो। राशिको हिसाबले त पहेँलो मानिन्छ, तर ग्रहको हिसाब ठुलो हुन्छ, राशि भन्दा ग्रह ठुला हुन्, त्यो भएर रातो कलर विशेष राम्रो हुन्छ। कुण्डली राम्रो छ, भाग्य राम्रो छ, त्यस्तो विधि नराम्रो ग्रह दशाहरू परेको देखिँदैन यहाँबाट हेर्दा। अब अहिले ग्रह बाबुले सङ्कटा चल्या छ, अर्को शुक्र चल्या छ, सङ्कटा शुक्रको दशा छ, अनि विशेष ख्याल गर्नुहोस्। यसो अहिले अहिले यो बेला, यो बेलामा झुटो आरोप लाग्ने बाबुलाई, चोटपटक लाग्ने बाबुलाई होइन, अलिकति विशेष छ। अब यो बेलामा प्रेमहरू गर्न मन लाग्ने, लभहरू गर्न मन लाग्ने होइन, त्यो केटीको सङ्गत गर्न मन लाग्ने ग्रहहरू परेको छ। त्यस्तो भयो भने अहिले सफल हुँदैन, असफल हुन्छ। विवाहबारी बाबुको 24 भन्दा अगाडि विवाह गराइदिनु भयो भने श्रीमती काम नलाग्ने आउँछिन् बुहारी है, 24 पछि 27 भित्र विवाहबारी गराउनु पर्छ बाबुको लागि, उत्तम मानिन्छ, राम्रो हुन्छ है त। अघि भनेको थिएँ त मैले, सुन्नु भएन? अब अशुभ नम्बर 5 नम्बर अरू सबै राम्रा भयो नि बाबुलाई है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो प्युठान जिल्लाबाट, छोराको विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ, आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडाको बोल्दै हुनुहुन्छ, नमस्ते। राधे राधे, काँडाको बोल्दै हुनुहुन्छ। बागलुङको दमन खोलाबाट,
4: दमन खोला हजुर
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मैले आफ्नै विषयमा गुरुबा।
0: हजुरको शुभ नाम भन्नुहोस् त।
4: मेरो एकिना घरती।
0: एकिना
4: हजुर,
0: एकिना घरतीजी बोल्दै हुनुहुन्छ बागलुङबाट। अनि तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2065 साल।
0: 2065 साल
4: गुरुबा, यो एउटा उके मेरो यो दिउँसो यति बजे समय भन्ने थाहा भएन।
0: हजुर,
4: नाम र राशिबाट हेरिदिनुहुन्छ र
0: दिउँसो कति बजेतिर अनुमान्य? दुई बजे, तिन बजे, एक बजे, कति बजेतिर थाहा छ?
4: यस्तै दुई तिन बजे अनुमानित, यति बजे भन्ने थाहा छैन, दुई तिन बजे।
0: जन्ममिति भन्नुहोस् त। 2065 साल
4: 10 महिना 10 गते शुक्रबार,
0: 10 महिना 10 गते शुक्रबार,
4: अनि
0: समय चाहिँ यति बजे थाहा छैन होइन, दुई तिन बजेतिर होइन त?
4: हजुर, राशि चाहिँ धनु राशि।
0: हजुर, म यहाँ हेर्छु अब तपाईँको के आउँदो रहेछ, नाम के आउँदो रहेछ, म हेर्छु है। तपाईँको ग्रहबाट हेर्दाखेरि 65 सालको मान्छे धनु राशि मूल पर्नु भएको रहेछ, नाम भावना भन्ने नाम आउँदो रहेछ हो।
4: उसले मम्मीले चाहिँ भीमकुमारी भन्नुहुन्थ्यो अरे?
0: होइन, भीमकुमारी होइन, भावना नाम आउँछ, धनु राशि पर्छ, मूलको तेस्रो चरण, अलिकति धन पिर्ने मूल परेको छ, अलि छिटो छिटो रिसाउन मन लाग्ने मान्छे तपाईँ हो कि होइन? मन नफिटिक्कै मन नलाग्ने रहेछ, पढाइमा मन जाँदो रहेनछ है। अनि सूर्य ग्रहणको योग परेको छ, महालक्ष्मी योग, माङ्गलिक योग पनि परेको छ। तपाईँको ग्रहबाट हेर्दा आफै खोजेर आफै रोजेर बिहा गर्ने ग्रह छ, प्रेम विवाह भन्छ यसलाई। विवाह त गर्नु भएको छैन नि?
4: छैन।
0: ल, विवाह गर्नु हुँदैन, 24 वर्ष भन्दा अगाडि विवाह गर्नुभयो भने घरबार राम्रो हुँदैन, असफल हुन्छ। अनि विवाह गर्दा हेराएर जुराएर मात्र बिहा गर्नुपर्छ, लभ गरेर बिहा गर्नु हुँदैन तपाईँले है। अनि तपाईँको माङ्गलिक पढ्नु भएको छ, तपाईँ 8 औं माङ्गलिक पढ्नु भएको छ, यो माङ्गलिकको शान्तिहरू पनि गर्नुपर्छ। मङ्गलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नु अनि तपाईँले, अनि आइतबारको दिन नुन नखानु, चोखो नित गर्नु, शुद्ध भोजन गर्नु, सूर्यको पूजा गर्नुहोस् आइतबार, मङ्गलबार चाहिँ हनुमान चालिसाहरू पाठ गर्नु, तपाईँको लागि राम्रो हुन्छ, समस्याहरू आउँदैन है। मन अलि चञ्चल चञ्चल खालको मन छ, अलि छिटो छिटो रिसाउने खालको, अलि चञ्चल चञ्चल खालको मन देखाएको छ यहाँबाट हेर्दा
4: होइन,
0: अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ है। पढाइ लेखाइमा तपाईँको फलाम सम्बन्धी, जस्तै म्यानेजमेन्ट पढ्नु, साइन्स पढ्नु होइन, होटल म्यानेजमेन्ट पढ्नु, तपाईँले नर्सिङ पढ्नु, भेटनरी सम्बन्धी पढ्नु, तपाईँले कति क्लासमा पढ्दै हुनुहुन्छ अहिले?
4: अहिले 11मा।
0: 11मा पढ्दै हुनुहुन्छ?
4: साइन्स विषय लिएर पढ्ने भनेको के?
0: ए, साइन्स विषय लिएर पढ्ने राम्रो छ, तर पढाइ राम्रो त हुन्छ, अलिक जोस जाँगर लाएर पढ्नु पर्यो। अहिले अलि अल्छी गर्नुहुन्छ पढ्न, साथीको सँग धेरै गर्नुहुन्छ हो कि होइन भन्नुहोस् त नाटिकन।
4: हजुर,
0: अल्छी गर्यो भने त पढाइ त साइन्स विषय पढ्न त गाह्रो हुन्छ अरे नि त होइन? धेरै मेहनत गर्नुपर्छ अरे। अनि तपाईँको यतिको मेहनतले चाहिँ फेरि हुँदैन नि, अलिक धेरै मेहनत गर्न सक्नुहुन्छ भने मात्रै साइन्स विषय लिएर पढ्नु है, नभए अलिअलि
4: भन्ने
0: राम्रो हुँदैन। वैदेशिक यात्रा राम्रो छ तपाईँको, ठिक छ।
4: वैदेशिक यात्रा कति वर्षमा गर्दाखेरि?
0: तपाईँको राम्रै छ, अब 12 पास गर्नु अनि विदेश जाने भने एप्लाई गर्नु न, भिसा लागिहाल्छ नि।
4: अनि आमा बुवासँगको सम्बन्ध?
0: माता पितासँगको सम्बन्ध ठिक छ, दाजुभाइसँग ग्रह मिल्दैन तपाईँको, दाजुभाइ तपाईँलाई नफाप्ने ग्रह परेको छ है। अरू सबै ठिक छ नानी, राम्रो छ, चिन्ता नगर्नु, पढाइमा धेरै ध्यान दिनु, मोबाइलहरू कम चलाउनु है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, बागलुङ जिल्लाबाट फोन गर्नुभएको थियो हामीलाई, उहाँले चाहिँ आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म जतिश आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841575223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ज।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
6: कलेजका विशेषताहरू
7: पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
7: पर्याप्त छात्रवृत्ति व्यवस्था
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 सितवन सम्पर्क नम्बर 0656493495
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिक आइसक्यो के कुरामा चित्त बुझिन पनि
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
8: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
8: बाबा हाम्रै पश्चिम चितवनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
8: सम्पर्क नम्बर 9845082997 9855010997
10: होइन ए दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
10: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
11: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
12: चैते धानमा नेक ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र
11: अन्तर कृष्ण न्यौपाने मोबाइल 9845049486।
12: चैते धानमा नेक ब्लास्टको समस्या।
7: चितवन जिल्लाको रत्ननगर र

0: चिनिहुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1,
2: हुमल 2,
1: हुमल 5,
2: हुमल 6
1: र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली FM तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550524454 98455420454 इमेल lok.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट IT सोलुसन।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।

मङ्सिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
2: सम्बन्धित समितिमा पठाइयो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ। बिहान 11 बजेका लागि तय भएको समितिको बैठकमा संहितामा विधायकीय अन्तर सम्बन्ध, नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण हुनेछ। गएको आइतबार 2 समूहबीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्नु भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनैतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू तथा निषेध आदेश जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन्। का प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार हरिनगर र बोक्रा नरसिंह गाउँपालिकामा आयोजना भएको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ। प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग छुट्टा छुट्टै छलफल गरिरहेको छ। घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले बाँकी कपिलवस्तु र मधेसका अन्य जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको जनाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती पनि गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। साथै मध्य प्रदेशमा आंशिक बादल लागेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानसम्म मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मध्य प्रदेश, लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: कपिलवस्तुको शिवराज नगरपालिकामा दक्षिण रहट कोलमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अन्दाजी 45 वर्षीय पुरूषको सोनाको थुन भने बाँकी छ। गैराती करिब 11 बजे टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटौला उपचारको क्रममा गैराती 1:30 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। सञ्जीवनी चोकबाट दक्षिण रहकोट तर्फ ना 8K6310 नम्बरको टिपरले टिपरदल यात्रीलाई ठक्कर दिएको थियो। टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कपिलवस्तुमा हिजो मात्र ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको थियो। विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागि एउटा पार्सलबाट प्रहरीले 18.48 ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको छ। बुधबार साँझ विराटनगर महानगरपालिका 9 महेन्द्र चोक स्थित एक्सपो एक्सप्रेस कुरियर मार्फत पठाउन लागि स्पोर्ट्स सुजलाई एक्सरे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर 5 का 24 वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ। उनी पार्सल विमानस्थल पुर्याउन पुगेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार उक्त पार्सल विराटनगरका राधव शाले काठमाडौँ पठाउन लगाएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको खोजी जारी छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको छ। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमन नोइड अर्थात मानव आकारका रोबोट तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार नियोग एफसीसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरणमा लागू हुने जनाएको छ। आयोगका अध्यक्ष ब्रेन्डन कारका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखला साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति शी जिनपिङ बीच 14 सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र जसले दुई देशबीचको प्रविधि र व्यावहारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट आकारका बजारमा चीनको हिस्सा झण्डै 85% रहेको छ। अमेरिकाले यसअघि पनि चिनिया ड्रोन दूरसंचार उपकरण सेमी कन्डक्टर तथा उन्नत एआई प्रविधिमाथि विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो निर्णयलाई पनि चीनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ। चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कड़ा विरोध गरेको छ। विश्लेषकहरूका अनुसार अमेरिकी प्रतिबन्धले छोटो अवधिमा अमेरिकी उत्पादकलाई मूल्य प्रतिस्पर्धामा केही राहत दिन सक्छ, तर चीनको विशाल उत्पादन क्षमता, कम लागत र सरकारी समर्थनका कारण विश्व रोबोट उद्योगमा उसको अग्रता तत्काल कमजोर हुने सम्भावना भने न्यून देखिन्छ। उल्टै यो निर्णयले विश्व प्रविधि आपूर्ति श्रृंखला, कृत्रिम बुद्धिमता तथा रोबोटिक्स क्षेत्रमा अमेरिका चीनबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाउने संकेत दिएको छ। आईसीसी पुरूष विश्वकप क्रिकेट लीग टू अन्तर्गत बुधबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ। नेदरल्याण्डसको युट्रेक्ट चट्टेमा भएको खेलमा नेदरल्याण्डसले नेपाललाई 57 रनले हराएको हो। यो नेपालको लगातार चौथो हार हो। नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा सबै विकेट गुमाउँदै 168 रनमै समेटियो। नेपालका लागि आशिष शेखले सर्वाधिक 38 रन बनाए भने रोहित पौडेलले 26 र करण केसीले 23 रन जोडे। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो एनआरएन 99.1 खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ डिसोम फाइबर नेट।
2: सद्भावका कुराहरू गर्छौ र सरकारका कुराहरू गर्छौ। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ यतिखेर हाम्रो बेसमा सामाजिक विकास मन्त्री कोशी प्रदेशका राम प्रसाद महतो हुनुहुन्छ। मन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ।
2: तपाईँको गृह जिल्ला पनि हो सुनसरी। यतिखेर सुनसरी अझै पनि तनावग्रस्त छ, पहिलाको लयमा अझै फर्किसकेको स्थिति छैन। खासमा सामान्य विवादले निम्त्याएको यो दुर्घटना सुनसरीको देवागंज तीन कप्तानगंजमा जुन दुई समुदायका युवा बीच विवाद उत्पन्न भयो, अहिलेको त्यहाँको परिस्थिति के छ मन्त्री?
3: अब यो सबभन्दा पहिला त यो सबैभन्दा ठूलो के अरे यो दुर्भाग्य भन्छु म यसलाई, यो नघट्ने घटना हो। यो सबभन्दा पहिला त्यहाँ ज्यान गुमाउने ओम प्रकाश नेताप्रति हार्दिक श्रद्धांजलि भन्न चाहन्छु र घाइते सम्पूर्णहरूलाई शीघ्र स्वास्थ्यको कामना भन्न चाहन्छु। र यो परिवार, जुन परिवारले एउटा बालक, एउटा बच्चा आफ्नो बुवा आमाले गुमाउनु भएको छ, त्यसको लागि धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनेर म त्यसको लागि पनि कामना गर्न चाहन्छु। र त्यो समाजमा जुन घटना घट्यो, त्यो घटना घट्नै नघटना घटेको रहेछ। त्यो घटनामा धेरै क्षति भएको छ, सामाजिक क्षति, अनि त्यो त्यहाँ समुदायमा एउटा व्यक्तिहरू जम्मा भएर जुन धर्मप्रति एउटा वार्षिक वर्षमा गर्ने सोमबार सोमबारमा जाने के अरे त्यो के अरे कार्यक्रममा तपाईँको जल ल्याएर शिव मन्दिरमा पूजा गर्ने सिस्टम रहेछ। त्यो सिस्टममा जाने क्रममा जुन घटना घट्यो, त्यो घटना घट्नै नघट्ने घटना हो। त्यसमा अलि समाज अहिले भनौँ न अलिकति दुखी र मर्माहत पनि छ। त्यो घटना समाजमा अब सबै समाजका जहाँ बासिन्दाहरू छ, त्यो सम्पूर्ण समाजहरूलाई संयमता अप्नाएर अहिलेको परिस्थितिमा जुन देखिएको छ अशान्ति, एक अर्कालाई हेर्ने बित्तिकै यो कहाँको मान्छे हो, यो वैध दूरको मान्छे हो, मेरो दुश्मन हो, अथवा जे ढंगले बुझेको छ त्यसलाई एउटा शान्त वातावरणमा कसरी हुने हो, त्यसलाई त्यतातिर परिणत गर्नुपर्ने।
2: वैरभाव यतिखेर फैलिएको छ मन्त्रीज्यू, होइन? तपाईँले भने जस्तो छ, अब त्यहाँ चाहिँ जुन किसिमको नहुनुपर्ने एउटा घटना भयो, त्यसका लागि केन्द्रमा पनि सर्वदलीय बैठक बस्नुपर्ने भयो। कोशी प्रदेशका तर्फबाट मृतकका परिवार र घाइतेहरूलाई केही तपाईँहरूले राहतको समेत घोषणा गरेको विषय आएको पनि छ। तर यो समाजमा आखिर यो के कारणले, होइन, जसो अब आफ्नो धर्म मान्ने, आफ्नो धर्मप्रतिको आस्था

0: होइन हरेक नागरिकलाई हुन्छ, तर यी घटनाहरू किन चाहिँ प्रत्येक वर्ष वा चाहिँ तारन्तार किन दोहोरिरहन्छन्, यो के कारणले चाहिँ यस्तो अवस्था सृजना भइरहेको छ?
1: यो प्रत्येक वर्ष घट्ने घटना भन्दा पनि यो केही वर्षदेखि यसरी चाहिँ हुन सुरु भएको छ। यो अलिकति अब हामीले पनि समाजमा जुन एउटा सामाजिक वातावरणलाई समाजमा बसेर दुईटै पक्ष अथवा अन्य जुन धर्म जसले माने पनि समाजमा एकै ठाउँमा हामी बसेका छौं, हामीले एकै ठाउँबाट यो अलिकति राज्यले अलिकति यसमा ध्यान दिनुपर्ने नै हो। अब त्यहाँको जुन घटनाको प्रकृति हेर्दा त्यो घटना राज्यले जुन राज्यको उपस्थित त्यहाँ भइसकेपछि त्यसलाई कन्ट्रोल गर्नुपर्ने थियो। त्यो कन्ट्रोल गर्न विभिन्न उपायहरू हुन्छ, त्यो उपायहरू नअपनाएर एकैपल्ट त्यहाँ चाहिँ जुन घटना भयो भनौँ न
0: झडपै बीचमा गोली चल्यो, होइन गोली घुँडामुनि हान्नुपर्ने गोलीहरू पेटमा लागे छातीमा लागे, होइन आज चाहिँ त्यो आरोप लाग्दैछ नि त।
1: त्यही त, अब त्यो चाहिँ नगर्नुपर्ने थियो राज्यको गोली हान्ने। अब गोली हान्ने नै परिस्थिति भयो कसरी, त्योभन्दा पहिला त अरू उपायहरू छन् त। अब त्यो चाहिँ उपायहरू नअपनाएर पानीको फोहरा दिने, आकाशवाणी गर्ने, होइन अब त्यो कताबाट कसले चलायो, एक त पहिला त्यो स्वीकार नगर्ने भएको थियो, त्यो मिडियाबाट सुनेको हो, अनि त्यसपछि तपाईँको त्यो गोली नै चलाउने किन होला थियो? त्यो चाहिँ थोरै समूहमा थियो भने त्यसलाई त तितर बितर गर्ने अनेक उपायहरू थियो त्यतिखेर। अब त्यो चाहिँ घटना घट्यो, अब त्यसलाई सद्भावमा कसरी परिणत गर्ने, त्यो राज्यको पनि र त्यहाँको स्थानीय निकाय, स्थानीय तह, राजनीतिक दलहरू, सामाजिक अभियन्ताहरू, समाजमा युवाहरू के अरे सारा बसेर त्यसलाई त्यसरी लिएर जानुपर्छ कि हामी एउटै भाइचारामा एउटै दाजुभाइ हो, एउटै समाज हौ, एकै ठाउँमा बस्नुपर्छ, फेरि पनि आज यसरी गरेपछि भोलि हाम्रो दूरी बढ़ी नै रहन्छ, त्यो हिसाबले हामी जानुपर्ने हो, त्यसरी जानुपर्छ। त्यतातिर अलिकति पहल चाहिँ अब हिजोबाट शुरू भएको छ, सर्वदलीय बैठक हाम्रो प्रदेश सरकारमा माननीय मुख्यमन्त्रीजीको अध्यक्षतामा मिटिङ भयो, सर्वदलीय मिटिङ भयो, फेरि हामी त्यहाँ त्यो गाउँमा अहिले के अरे सर्वदलीय मिटिङहरू गाउँ गाउँमा भइराखेको छ। हाम्रो सुनसरी जिल्लाको कुरा म गर्दैछु, अब यसमा त्यसमा त्यसपछि अब सबै जात जाति धर्म मान्ने अनि त्यहाँ समाज त्यहाँको सम्बन्धित क्षेत्र वार्ड सम्म हामीले त्यो पहलमा अब अगाडि बढ्नुपर्छ र राज्यले
0: एउटा कुरा कि अब किनभने तपाईँ एउटा जिम्मेवार मन्त्री हुनुहुन्छ, त्यही तपाईँको अब क्षेत्र पनि पर्यो सुनसरी, होइन त्यो एरियाको पनि हुनुहुन्छ। किनभने म एउटा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको कुरा सुन्दै थिएँ, त्यहाँ एउटा भिडियो सार्वजनिक भएको छ, समथिङ के उहाँको नाम म बिर्से, त उहाँले चाहिँ जुन किसिमको आफ्नो अभिव्यक्ति दिँदै हुनुहुन्थ्यो, प्रहरले चाहिँ यसरी गोली हान्यो, घुँडामुनि हान्नुपर्ने, छातीमै हान्यो, पर्लकै ढले कति मान्छे, होइन जो किसिमको उहाँले कुरा गर्दै हुनुहुन्थ्यो, यसको वास्तविकता चाहिँ गोली कहाँबाट चल्यो, कसले चलायो, किन चलाउने स्थिति आयो भन्ने कुराको केही प्रारम्भिक एजम्पसन केही गर्न सकिया छ?
1: गोली कसले चलायो भन्ने कुरा त राज्यले छानबिन गर्नुपर्ने हो, तत्कालै त्यसमा लाग्नुपर्ने हो। अब गोली कसरी चल्यो र कसले चलायो, पहिला त त्यो छानबिन गरेर के अरे सम्बन्धित मान्छे को हो त, त्यो दोषी को हो, त्यो दोषीलाई दोषी एउटै नै छुटोस्, दोषीमाथि कारवाही होस्, निर्दोष एउटै नै फसोस्, त्यो हिसाबले हामी लिएर गयौं भने यो चाहिँ न्यूनीकरण भएर जान्छ, आउने दिन पनि शान्त भएर जान्छ। यो एउटा आज सुनसरी जिल्लाको समस्या लिएर आज भनौँ न धेरै जिल्लाहरूमा यो चाहिँ अगाडि बढेको छ, त्यो त्यस्तो देखिएको छ, यो चाहिँ राम्रो पक्ष होइन। हामी जुनसुकै धर्म मान्ने भए पनि समाज त एउटै हो नि, हामी एकै ठाउँ बस्नुपर्छ नि। अब कसले गोली चलायो त्यो राज्यले तुरन्तै त्यसको छानबिन गरेर जो दोषी छ त्यसलाई तुरन्त कडकडामा लिनुपर्छ, अनि समाज त्यहाँबाट शान्त वातावरण अगाडि बढ्ने शुरूआत हुनेछ।
0: अनि यसमा केही शंकाहरू पनि छन्, यो गोली काण्डमा गोली चलाएको विषयमा केही आशंका छन् स्थानीयहरूको, के बुझ्नुभयो तपाईँहरूले पनि त्यहाँको सुरक्षा निकायसँग वा चाहिँ त्यहाँका अन्य नागरिकहरूसँग, क्षेत्रका नागरिकहरूसँग?
1: अब त्यहाँ चाहिँ एक पक्षलाई मात्रै गोली लागेको छ भनेपछि अर्को पक्षलाई नै हानेको होला नि त। अब त्यस्तो कुरा चाहिँ त्यहाँ समाजमा, त्यो समुदायमा, त्यहाँको बासिन्दाहरूमा त्यो कुरा नै बढी चर्चामा छ। त्यो हिसाबले पनि राज्य लाग्नु पर्यो। त्यो चाहिँ अलिकति फिचलो जस्तो, अब यो समिति के एउटा बनाएको छ छानबिन समितिले, अब त्यो छानबिन समितिले सम्बन्धित निकायमा सम्बन्धित पक्षहरूसँग अनि सम्बन्धित त्यहाँको प्रतिनिधिहरूसँग बसेर छलफल गरेर निचोड त निकाल्नु पर्यो नि, अनि त्यो सही ठाउँमा पुगेर दोषीलाई कारवाही हुनै पर्ने, निर्दोष एउटै नै पर्ने। त्यसमा त्यो निर्दोषले कारवाही गर्यो भने फेरि मेसेज हाम्रो जाँदैन, हामी कन्ट्रोल गर्न सक्दैनौं। त्यसैले दोषीलाई छानबिन गरेर दोषीलाई हामीले एकदमै इमान्दारीपूर्वक कारवाही गरेर अगाडि बढ्यौं र यो समाजमा एउटा सही शून्यता, हामी एकै ठाउँमा बसेका छौं, हाम्रो दाजुभाइ हो, हामी सबै एकै ठाउँमा रहने हो, त्यो हिसाबको एउटा हामीले मेसेज सन्देश दियौं भने फेरि पनि घटना दोहोरिँदैन। कारवाही भएन भने घटना चाहिँ यो पटक पटक दोहोरिने कारण एउटा त्यो पाठ पनि हो। अहिले अब त्यो गार्जनविहीन भनेर जसरी युवाहरू तपाईँको के अरे कसैलाई कसैले कुरा नसुनिदिने त्यस्तो खालको प्रवृत्तिहरू जुन अगाडि बढेको छ त्यो चाहिँ राम्रो होइन।
0: म हिजो देख्दै थिएँ, यतापट्टि कर्फ्यू लागेको छ, यतापट्टि नेपाल प्रहरी देखिन्छ, अर्कोपट्टि चाहिँ नेपाली सेना देखिन्छ, तर हुल त्यही छ, फेरि नाराबाजी त्यही भइरहेछ।
1: हो त, त्यहाँ छ, भइराखेकै छ। अब त्यो भइराखेको छ भने त्यसलाई अब भनौँ न, जो ज्यान गुमाएको छ त्यसको के हुन्छ, क्षतिपूर्ति, घायतीहरूलाई उपचार, त्यसपछि तपाईँको त्यहाँ चाहिँ समाजमा ल अब यो निष्पक्ष छानबिन शुरू भयो, अब चाहिँ दोषी पक्राउ पनि खायो, अब त्यो दोषीहरूमाथि कारवाही हुने भयो, अलिक शान्त हुन शुरू भइहाल्छ।
0: तर त्यहाँका युवा र जनताले त गृहमन्त्री सुदन गुरुङ र बालेन शाह नै आउनुपर्छ घटनास्थलमा भन्ने खालका पनि आवाज उठाइरहेका छन्, सुन्नुभएको थियो मन्त्रीज्यू?
1: होइन, त्यो कुरा एउटा पाठ हो, जनताले अब प्रधानमन्त्रीलाई खोज्नु, गृहमन्त्रीज्यूलाई खोज्नु, सामान्य प्रधानमन्त्रीजीलाई खोज्नु, अब न्याय तल चाहिँ कतै विश्वास नभएपछि त्यो खोज्नु, माथिल्लो तहमा जाने कुरा एउटा स्वाभाविक पनि हो। त्यो के अरे यस्तो घटनाहरूमा राम्रो निष्पक्ष छानबिन भएर निर्दोषमाथि जुन मुद्दा नपरोस्, दोषी जो छ त्यसलाई नछोडोस् भनेर एउटा मेसेज दिनुपर्ने एकदम अति आवश्यक छ कि यो भएर अगाडि बढ्यो भने यो काण्डहरू विस्तारै न्यूनीकरण भएर जान्छ, यो देशभरि जाँदैन। हेर्नुहोस्, अब यो दोषीलाई पन्छाएर दोषीलाई बचाउने, निर्दोषलाई फसाउने त्यस्तो कामहरू हुनु हुँदैन। यो चाहिँ मेरो मान्यता पनि हो, यो यसरी चाहिँ समाजमा भयो भने तपाईँको बिस्तारै यो घट्दै जान्छ। भाइचारा नाताले जसरी मान्छे पहिलादेखि बसिराखेको थियो त्यसरी नै बस्छ, बसिराख्ने बस्ने त बाध्यता पनि छँदैछ। तर कोही अब त्यहाँ बाहिरको मान्छे आएर पनि उचाल्न सक्छ, बाहिरको मान्छेलाई पनि निगरानी गर्नु पर्यो राज्यले।
0: त्यो सीमा क्षेत्र होइन, सीमावर्ती सीमा नजिकै छ होइन, त्यहाँ चाहिँ त्यो एरिया, त्यो क्षेत्र सीमा जोडिएकै क्षेत्र हो होइन मन्त्रीज्यू? त्यहाँ चाहिँ घुसपेट हुन सक्छ होइन,
1: 1.5-2 किलोमिटर भन्दा भित्रै हो त्यो। अब एकदम सीमा जोडिएकै छ, सीमा खुल्ला सीमा छ। अब त्यहाँ कतिखेर के हुन्छ त्यो भन्न चाहिँ अलिक गाह्रो पनि छ।
0: सुरक्षाको अनुभूति गर्न सकेका छन् कि छैनन् जनताले अहिलेसम्म त्यहाँ चाहिँ, नागरिकहरूले त्रसित छ होइन नागरिकहरू?
1: अब सुरक्षाको अनुभूति गर्न चाहिँ यतिखेरको अवस्थामा अलि मान्छेको तपाईँको त्यो मनोबल घटेको छ, त्यो सुरक्षाको अनुभूति हुन पाएको छैन। सुरक्षाको अनुभूति दिलाउन हामी सक्यौं भने कति रात रातभरि जागरणमा बस्छ, तपाईँको के अरे कतिखेर आउँछ, को आउँछ, मलाई कुट्छ कि के गर्छ कि मेरो घर लुट्छ कि तोडफोड गर्छ कि, त्यो चाहिँ त्रास चाहिँ छ। सुरक्षाको के अरे प्रत्याभूति को अलि फितलो पनि देखिएको छ. अब अहिले हिजोबाट अलिकति कडाइ चाहिँ हुने हिसाब चाहिँ भएको छ. अब त्यो चाहिँ अगाडि बढ्यो र समाज पनि हामी पनि सामाजिक हिसाबले पनि सद्भाव एउटा हुन्छ नि त्यो सामाजिक हिसाबले सबै समुदायहरू सबै धर्म मान्नेहरू सद्भाव रेली र समाजमा बस्ने त्यो वातावरणको सिर्जना गर्नुपर्ने नै हुन्छ. त्यो भयो भने बिस्तारै घटेर जान्छ. तर राज्यको राज्यले विश्वास दिलाउन सकेको छैन सुरक्षाको
0: राहतको कुरा सुरक्षाको कुरामा तपाईँहरूको भूमिका के रहेको छ प्रदेश सरकारको?
1: अब प्रदेश सरकारले हामीले हिजो तपाईँको के अरे हाम्रो मुख्यमन्त्रीज्यूको सम्मान्य मुख्यमन्त्रीज्यूको अध्यक्षतामा बसेको समितिबाटै भनौँ न त्यो मृतकलाई 2,00,000 रुपियाँ र त्यो घाइतेहरूलाई अरू बाँकी तोडफोड अथवा क्षति हुनेलाई 50,000 को दरले मात्रै प्रदेश सरकारले गरेको छ. अब त्यो चाहिँ संघ सरकारले अब त्यो क्षतिपूर्ति दिने काम संघ सरकारको अलिकति जति फास्टमा गर्नुपर्ने काम हो क्षतिपूर्तिदेखि तपाईँ के अरे उपचार खर्च देखि शान्ति सुरक्षा यी तीनटा पार्टमा फास्ट रूपमा जसरी हुनुपर्ने काम त्यो चाहिँ देखिएन.
0: अब
1: जनताले त्यो पनि खोज्दैछन् त्यो पनि हेर्दैछन् त
0: केन्द्रबाट जुन तदारुकता
1: फास्ट रूपमा त्यो चाहिँ देखिएन.
0: केन्द्रबाट जुन तदारुकता हुनुपर्ने हो त्यो देखिया छैन होइन त्यसो भए
1: एकदम देखिएको छैन. त्यसमा जुन हिसाबले देख्नुपर्ने हो देखिनुपर्ने हो जति फास्टमा देख्नुपर्ने हो जुन खालको घटना भनौ न एकै ठाउँमा त्यति मान्छेलाई के अरे गोली हान्नु र ढाल्नु यो त एकदम बर्बरतापूर्वक घटना होइन र
0: होइन यो त्यो समाज त मिलेर बसेको समाज थियो होइन. घाइतेहरूको अवस्था के छ मन्त्रीज्यू? घाइतेहरूको
1: अवस्थामा तपाईँको दुईजनाको अझै चिन्ताजनकै छ.
0: गोली भनेको त्यो शरीरका कुन भागमा माथिको घुँडामुनि भन्दा माथि नै छ होइन गोली लागेको?
1: घुँडाभन्दा तल एकजनाको मात्रै भेट हो बाँकी सबैको माथि नै छ. तपाईँको के अरे कसैको ढाड मुनि छ कसैको पेटमा छ कसैको छातीमै छ कसैको पछाडिपट्टि हो भागमा छ होइन. अब दुईजनाको गम्भीर अवस्था छ. तपाईँको एउटा रविन मेहता एउटा जयप्रकाश मेहताको दुईजनाको अलि चिन्ताजनक अवस्था छ. बाँकी हामी हस्पिटलमा पनि कन्ट्याक्टमा छौँ एकदम रेखदेखमै छौँ. तर हामी रेखदेखमा छौँ तर यो त सम्पूर्ण जिम्मेवारी त राज्यले लिनु पर्यो नि.
0: अब जाँदा जाँदै एउटा कुरा जस्तो जुन किसिमले घटना भयो त्यो सामान्य घटना युवाहरू बीच भएको घटनाले चाहिँ आज यत्रो उग्र रूप लियो त्यसमा अलिकति प्रहरी संयमता पनि त्यति धेरै राम्रो हुन सकेन कोर्डिनेशन राम्रो हुन सकेन भन्ने कुरालाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन त्यसो भए होइन. त्यसमा अनुशंकाको लाभ छ गोली नै चलाइहाल्नुपर्ने स्थिति चाहिँ होइन होइन त्यो चाहिँ
1: युवाहरूको जुन अलिकति संयमता त्यो स्वाभाविकै हो कि जम्मै युवा परेको छ यसमा युवा रिसाउनु युवाले त्यो चाहना राख्नु के अरे सामान्य प्रधानमन्त्रीज्यूको र अथवा गृहमन्त्रीज्यूको युवाहरू त आफू त युवाहरू त जेन्जी युवाहरू नै हो स्वाभाविक हो आफू आफ्नो अभिभावकलाई खोज्छ. तर त्यो युवाहरूलाई हामी पनि भन्दैछौ र म तपाईँको मिडिया मार्फत युवा भाइहरूलाई के अरे र त्यो परिवारहरूलाई दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू संयमताको साथ हामी अगाडि बढ्नुपर्छ त्यही समाजमा रहने हो र यो युवाहरूले पनि अलि शान्तपूर्वक धैर्य धारण गरेर इन्साफ हुन्छ र गर्नुपर्छ. राज्यले त्यो विश्वास दिलाउनु पर्यो र युवाहरू मलाई लाग्छ विश्वास गर्छ. युवाहरू के अरे पढे लेखेको युवाहरू हो त्यो चाहिँ तर विश्वास दिलाउने काममा अलि राज्यले अगाडि बढ्नु पर्यो.
0: हस् मन्त्रीज्यू यहाँको महत्वपूर्ण समयका लागि सुझावका लागि त्यहाँको जानकारीका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
1: तपाईँ मिडिया मार्फत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म आग्रह गर्न चाहन्छु कि संयमताको साथ हामी धैर्यताको साथ अब घटना जो घट्यो त्यो घटना फेरि फर्केर आउँदैन तर अब फेरि दोस्रो पल्ट यस्तो घटना नघटोस् त्यस्तो खालको राज्यसँग पनि म माग के अरे संघ सरकारले त्यसको जिम्मेवारी लिएर त्यसरी कसरी आउने दिन यो घटना नघटोस् दोहोऱ्याएर घटना नघटोस् त्यो म आग्रह पनि गर्न चाहन्छु र त्यो म माग पनि गर्न चाहन्छु राज्यसँग सरकारसँग संघ सरकारसँग कि यस्तो घटना नघटोस् आउने यस्तो एउटा
0: हस् उहाँ हुनुहुन्थ्यो कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: ए भतिस, त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक डिस होम इन्टरनेट।
7: यतिखेर हाम्रो बेसमा अर्थ विश्लेषक, राजनैतिक विश्लेषक डाक्टर दिल्ला दंगाल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: डाक्टर
7: साहब, अहिले सुन्दै हुनुहुन्छ मेरो आवाज? ठिक छ, अहिले
8: अलिक सानो आवाज सानो आइरहेको
7: छ। अब यो कस्तो अवस्था छ भने नि, सुनसरीको देवागंजमा होइन कप्तानगंजमा जुन किसिमको घटना घट्यो, त्यो घटनाको बारेमा पनि मैले तपाईँले पनि सामाजिक सञ्जालमा केही कुराहरू स्पष्ट पार्नु भएको छ। तपाईँको पढेको ठाउँ, तपाईँको जिल्ला भएको नाताले पनि त्यहाँका स्थानीयहरूको भनाइ के छ? यो किन कसरी घट्यो, यसको चाहिँ कारण के हुन सक्छ, यो कसरी विवाद उत्पन्न भयो, अलिकति बताउनुहोस् न।
8: यसो अब विवाद उत्पन्न भएको कुरा त अब लगभग सबैलाई थाहा छ, यो साउन महिना हो, यो हिन्दूहरूको यो महान महिना भन्छन्, विशेष गरेर बोलबम जाने सन्दर्भमा। र त्यहाँको हिन्दूहरूको कस्तो छ भनेदेखि, त्यो चाहिँ सप्तकोशी नदी नजिकै भएको हुनाले उनीहरूले सप्तकोशीको जल ल्याउने उहाँ तिनीहरूको त्यहाँनिर जहाँनिर त्यो घटना घट्यो कप्तानगंजमा, त्यहाँ मन्दिरहरू छ, मन्दिरहरूमा चढाउने त्यो खालको उनीहरूको परम्परादेखि नै चलिआएको प्रक्रिया हो त्यहाँको, होइन? तपाईँ त्यहाँ बसोबासको हिसाबले हेर्नुहुन्छ भने लगभग 40% जति कुशवाहरू र 17% जति यादवहरू बस्नुहुन्छ त्यहाँनिर, त्यो जसले चाहिँ यो अहिले हिन्दू धर्म मान्नुहुन्छ र यो अहिलेको श्रावण महिनालाई चाहिँ पवित्र महिनाको रूपमा लिनुहुन्छ। र त्यो ढंगले उहाँहरू आउनु बेलुका चाहिँ विशेष गरेर चाहिँ भाइहरू 18-20 वर्ष 22 वर्षको भाइहरूले जुन त्यो उहाँहरू सामान्य डिजे बजाएर त्यो मन्दिरको अगाडि बजाएर बाजागाजा गरेर अनि सप्तकोशी गरेर जल ल्याउने भन्ने कार्यक्रम थियो। त्यो बेलामा लगभग एउटा जति भाइहरूको भनाइ अनुसार लगभग एउटा जति गीत बसिसकेपछि त्यहाँ 81 चाहिँ आक्रमण भयो, अनि आक्रमण भएपछि सशस्त्र प्रहरी आयो, सशस्त्र प्रहरी आएपछि बत्ती गएर त्यो बेलामा अन्धधुन्ध गोली चलेको भन्ने भाइहरूको चाहिँ छ। एकजना भाइ जसलाई म नजिकबाट चिन्छु, मेरो प्राय भेटघाट पनि भइरहन्छ, म आफू त्यही अध्ययन गरेको भएको कारणले गर्दाखेरि, उसले त के भन्छ भने मेरै छेउबाट गोली गयो अङ्कल, मलाई लाग्यो कि कसलाई लाग्यो, म त 10 मिनट थाहै पाइनँ, एकछिनपछि त मेरो साथी ढलिसकेको रहेछ पेटमा चाहिँ लागेर भन्यो, पछिको साथी बित्यो भन्यो उसले। भनेपछि त्यो एकदमै त्यो बेलाको घटनाको अवस्था हेर्दा चाहिँ अत्यन्तै दुःखद र दयनीय र अकल्पनीय पनि भन्छन् त्यो 18-20 वर्षको भाइहरूले। हामीले त यस्तो हुन्छ भनेर कहिले देखेको पनि थिएन, फिल्ममा पनि हेरेको थिएन, यस्तो खतरा भयो हाम्रै अगाडि, हामी एकदम धेरै बोल्न पनि सक्दैनौँ भन्ने स्थिति समग्र त्यहाँको अहिलेको अवस्था थियो। दोस्रो चाहिँ कस्तो छ भने, त्यो चाहिँ भारतसँग सीमा जोडिएको चाहिँ त्यो पालिका हो त्यो जयदेवानगंज भनेको, र त्यहाँ जुन 13% मुस्लिम साथीहरूको बसोबास छ, त्यहाँ उहाँहरूकै मात्रै कारणले त्यो घटना घट्यो भन्ने कुरामा चाहिँ त्यो हिन्दू साथीहरू पनि तयार हुनुहुन्न सबै, होइन? मतलब नेपाली जति मुस्लिम साथीहरू हुन्छ, नेपाली मुस्लिमहरूले उहाँले जस्त मुस्लिमहरूले नै हानेको, उनीहरूकै घरमा बन्दुक थियो होला, उनीहरूले ल्याए, उनीहरूबाट चलेको, प्रहरीको मात्रै चाहिँ होइन भन्ने उनीहरूको आरोप त छ। यद्यपि अलिक बुझ्ने र अलिक विश्लेषण गर्ने हिन्दू साथीहरू र मुस्लिम साथीहरूको कुरा चाहिँ के छ भने, यो चाहिँ त्यहीँका जुन 13% मुस्लिमहरू हुन् तिनीहरूले मात्रै घटाएको घटना चाहिँ होइन है। यो सीमापारीको घुसपेट उत्तिकै देखिन्छ, त्यहाँमाथि रोहिङ्गाहरूको कुरा पनि जोडेर त्यो घटना घटेको, र अर्को दुःखद घटना त्यहाँको साथीहरूको भनाइ अनुसार चाहिँ त्यो घटनालाई त्यही चाहिँ साम्य पारेर त्योभन्दा अगाडि नजान दिन सकिन्थ्यो, त्यो जति घाइते भए दुईजना बाहेक दस बाह्रजनामा अधिकांशलाई घुँडामाथि अथवा कम्मरमाथि गोली लागेको हिसाबमा पनि त्यो एकदम खतरनाक अवस्था हो भनेर साथीहरूको बुझाइ छ र मेरो बुझाइ पनि हो. र मैले तपाईँलाई के कुरा जोड्न खोजिरहेको हो भने तपाईँको त्यो घटनालाई त्यहीँ अन्त्यभन्दा बढ्न नदिन सकिन्छ. जुन अहिले देशभरि आगो लाग्न सुरु भएको छ त्यसपछि पनि धेरैजना घाइते भएका छन्, नेपाली सेना नै उतार्नु पर्ने अवस्थाको सृजना भएको छ. त्यो अवस्था आउँथेन यदि त्यहाँको जनप्रतिनिधिहरू लिएर केन्द्रीय सरकारले त्यसमा त्यही ढङ्गको भूमिका खेलिदिएको थियो भने त्यो घटना त्यहाँभन्दा बढ्दैन थियो, त्यो घटना हुनुपर्ने अवस्थै होइन भन्ने त्यहाँको साथीहरूको भनाइ छ एउटा कुरा. दोस्रो कुरा, फरकै हेर्दा त्यो देखिन्छ भने जस्तै तपाईँ एक ठाउँमा चाहिँ सामान्य काहीँ चाहिँ कुकुर झगडा गर्दा पनि हाम्रा गृहमन्त्री कुकुर डराउँदै त्यहाँ पुग्ने गृहमन्त्री, तर यो घटनामा यति धेरै चाहिँ पेसिप देखिनुहुन्छ, उहाँको कुनै गतिविधि देखिँदैन, न उहाँ त्यहाँ जाने सन्दर्भ छ, न त्यसलाई चाहिँ म्यानेजमेन्ट गर्ने सन्दर्भ छ, न सुरक्षा निकाय त्यो ढङ्गले परिचालन गर्ने कुरा छ. तपाईँ अर्को शंकास्पद कुरा के देख्छु मैले र त्यहाँको साथीहरूले देख्नुहुन्छ भने त्यहाँको प्रहरी प्रमुखहरू विधामा बसेको बेला उनीहरूलाई चाहिँ कारवाही गरेर केन्द्रीय नेतृत्व अथवा गृह मन्त्रालय सम्झिन चाहन्छ, त्यस्तो कहिले पनि हुँदैन. जो विधा स्वीकृत गरेर विधामा बसिरहेछ उसको के दोष हुन्छ होइन? त्यसले गर्दाखेरि यसलाई कुनै पनि ढङ्गले यो अहिलेको सरकारले केन्द्रीय सरकारले यसलाई ट्याकल गर्ने, यसलाई समाधान गर्ने, यसलाई सिरियसको रूपमा लिने, यो राज्यको समस्या हो, यो ठूलो हुन सक्छ, यो कुनै सोचाइ मैले त्यहाँ देख्दिनँ. त्यहाँ गतिविधिहरू हेर्दा
7: डाक्टर साहब एउटा कुरा कि डाक्टर साहब, अब हाम्रो के छ भने बहुल जाति बहुल भाषा बहुल धर्म होइन, हामी सबै समाजहरू एउटा फरक फरक रीतिरिवाज वेशभूषा भए पनि मिलेर बसेको समाज छ. कहिलेकाहीँ छिटपुट मात्रामा यस्ता घटनाहरू हुन्छन्, तर धार्मिक द्वन्द जुन किसिमको जातीय द्वन्द होइन वर्गीय द्वन्द वा चाहिँ यस्ता घटनाहरूले चाहिँ निकै ठूलो आगो सल्काएका दृष्टान्तहरू घटनाहरू धेरै टाढा छैनन् होइन. हामीले छिमेकमा पनि देख्न सक्छौ, हाम्रै मुलुकमा पनि कैयन पटक भएका घटनाहरू देख्न सक्छौ. तर यो जुन त्यहाँको त्यो समाजको बारेमा अलिकति त्यो चित्र भन्नुहोस् न मलाई. त्यहाँ त्यो समाज चाहिँ मिलेरै बसेको समाज हो, अलिक सीमा नजिक भएको पनि समाज हो.
8: तपाईँलाई त्यहाँको समाज के छ मैले जति जान्दछु, त्यो समाज कस्तो छ भने हामी सानामा पढ्दाखेरि पनि तपाईँ एउटा चकलेट चाहिँ मुस्लिम होस् या हिन्दू बच्चाहरू होस् आधा आधा बाँडेर खाने समाज हो. र अर्को कुरा के छ भने त्यहाँ कतिपय म धेरै त भन्दिनँ, कतिपय परिवारहरू यस्तो छ कि जहाँ एकअर्काको रीतिरिवाज पनि मान्छन्, त्यो अवस्था पनि हो. तर जस्तै तपाईँ एउटा चाहिँ हो भने योभन्दा पहिला पनि त्यहाँ घटनाहरू घट्ने गर्थे, त्यस्ता घटनाहरू छिटपुट घटिरहने ठाउँ हो त्यो चाहिँ, त्यो त्यस्तो कुरा पनि जस्तै हो. र त्यसको 60% जिम्मेवार चाहिँ त्यहीँको लोकल समाज हो भन्ने मेरो बुझाइ हो, र त्यहाँका जानकारहरूको पनि 40% चाहिँ पारीको घुसपेट भएपछि अनि टाढो चाहिँ त्यहाँ त्यो खालको द्वन्द हुन्छ भन्ने बुझाइ हो, र त्यहाँका साथीहरूको भनाइ पनि हो. त्यो समाजमा द्वन्द हुँदै नहुने समाज चाहिँ होइन, त्यहाँ अलिअलि हुइरहेको ठाउँ हो, भइरहेको ठाउँ हो. तर यो ढङ्गको जानुपर्ने स्थिति त्यहाँ केही पनि थिएन, त्यो खालको दुश्मनी त्यो समाजमा कहिले पनि थिएन. किनभने मैले तपाईँलाई एउटा डाटा दिएँ, त्यहाँ 13% मुस्लिम साथीहरू हुनुहुन्छ, अरू हिन्दू बाहुल्यता भएको ठाउँमा बराबर भयो भने, बराबर संख्यामा भयो भने अलिबढि चाहिँ तपाईँको चाहिँ झगडा हुने, अलिबढि तेरो कि मेरो तेरो प्रभाव कि मेरो प्रभाव भन्ने हुन्छ. तर अल्पसंख्यक मुस्लिमहरू आफैमा अल्पसंख्यक भएको कारण अथवा कुनै एउटा जाति अल्पसंख्यक भएपछि त्यति धेरै खालको समस्या चाहिँ हुँदैन कहीँ पनि, र त्यहाँ पनि यस्तो ठुलो खालको समस्या हुँदै होइन. तर यो चाहिँ केन्द्रीय सरकारको अथवा त्यहाँकै लोकल सरकारको पनि जल बेलैमा, किनभने तपाईँ याद गर्नु यस्तो जातीय अथवा धार्मिक द्वन्द भनेको सानो कुराबाटै सुरु हुने हो, त्यसले गर्दा त्यो बेलामा नै एकदमै ध्यान दिएर केन्द्रीय सरकारले अथवा गृह मन्त्रालयले त्यसलाई त्यही सामसुम पार्न खोजेको यो अगाडि बढ्दैन थियो. अर्को पनि त्यहाँको तथ्याङ्कमा तपाईँलाई दिउँ, त्यो पहिला शिक्षाको दृष्टिले अलिक पछाडि परेको ठाउँ नै हो त्यो, तर अहिले तपाईँ त्यहाँ लगभग 65-66% जनता त्यहाँका साक्षर भइसकेको सन्दर्भमा, यद्यपि यो तथ्याङ्क भन्दा त निकै कम हो, अथवा तराईमा अलिक बढी नै हुन्छ, शिक्षा अलिकति सुगम खालको त्यहाँ बिच बाटो पुगेको छ, तपाईँ त्यसै पनि तपाईँ त्यहाँको सदरमुकाम सुनसरीको सदरमुकाम इनोरोबाट त 20 किलोमिटर मात्रै दूरीमा छ, विराटनगरबाट 23 किलोमिटर दूरी भने त्यो त्यति धेरै टाढा पनि होइन होइन. त्यसले गर्दा शिक्षा अलिक बढी हुनुपर्नेमा तुलनात्मक रूपले कम चाहिँ हो, तर 66% भनेको लगभग आफ्नो ठुलो संख्या शिक्षित भएको हिसाबले पहिला हुने खालका जुन ठुला ठुला घटनाहरू विश्वमा सुन्थे हिन्दू मुस्लिमहरूको बीचको, त्यो अवस्था सृजना हुने ठाउँ चाहिँ होइन. तर त्यो ठाउँ जुन जतिखेर सृजना भयो त्यतिखेर नै जुन सशस्त्रले गोली चलायो या त्यो खालको गोली चल्यो त्यो चल्नुपर्ने अवस्थै होइन पहिलो कुरा। त्यसकारण ती सरकार स्वच्छ र त्यहीँबाट खोज्न सुरु गर्नुपर्छ र त्यो कहाँबाट त्यहाँ कारवाही गर्ने र भोलिका मितिमा यो खालको गतिविधि अन्त होस् भन्ने हो भने त्यहाँबाट सुरु गर्नुपर्छ। र अहिले यति धेरै मा चाहिँ गृहमन्त्रीप्रति छ जुन गृहमन्त्रीले संवेदनशीलता देखाएनन्।
7: होइन त्यहाँका स्थानीयले त के भन्छन् भने गृहमन्त्री खै प्रधानमन्त्री खै उहाँहरू आउनुपर्छ यहाँ सद्भाव यदि मिलाउने हो भने समाजलाई मिलाउने हो भने उहाँहरूले चाहिँ किन जिम्मेवारी दिन सक्नु भएन भन्ने खालको आवाज पनि उठिरहेछन् क्या त्यहाँ कर्फ्यू
8: होइन त्यहाँको आवाज त मसँग सयौंजनाको आवाज मैले लिएँ। त्यहाँ त के छ भने उहाँहरू अब गृहमन्त्री र के अरे प्रधानमन्त्री उहाँहरू नै रहिरहेको अवस्था सृजना भयो भने चाहिँ यस्ता घटनाहरू धेरै घट्छन् र यो घटना अझै ठुलो भएर जान्छ। अब उहाँहरूबाट चाहिँ यो र यस्ता घटनाहरूलाई मिलाउने काम हुन्छ भन्ने हामीलाई लाग्दैन भन्नेमा हुनुहुन्छ उहाँहरू। किन आउनु भएन त त्यो त कुरोको कुरा भइसक्यो। अब त उहाँहरू त्योभन्दा अगाडि गइसक्नुभयो कि उहाँहरू रहिरहनु भयो भने न यो घटना मिल्छ र न योभन्दा पछाडि हुने यस्ता घटनाहरू मिल्छन्। त्यस कारण उहाँहरू कुनै संवेदनशील हुनुहुन्न त्यो कारणले पनि उहाँहरू अब रहिरहनु पर्दैन भन्ने खालको पो बुझाइ छ उहाँहरूको त।
7: अब जाँदा जाँदै त्यो कसरी मिलाउन सकिन्छ त्यो सद्भाव कायम गर्न विभिन्न खालका कामहरू पनि भइरहेछन् डाक्टर साहब होइन त्यो सद्भाव र्यालीहरू पनि निकालिएछन्।
8: त्यसको प्रश्न मैले साथीहरूसँग लिएको डाटा नै म तपाईँलाई भनिदिन्छु। त्यहाँको जुन हिन्दूहरू जो हुनुहुन्छ उहाँको पनि एकै मान्छेहरू नेतृत्व गर्नुभएको छ अनि त्यहाँ मुस्लिम साथीहरू हुनुहुन्छ 13% भलै हो किन नहोस् उहाँको पनि कसैले धार्मिक नेतृत्व गर्नुभएको छ। पहिलो कुरा उहाँहरूसँगै बस्नुपर्ने वातावरण बन्नुपर्छ। दोस्रो कुरा त्यहाँ जुन प्रहरी त्यहाँको प्रशासन प्रमुख हुनुहुन्छ दुईटा पक्षको उहाँहरू बस्नुपर्छ र त्यहाँनिर चाहिँ तपाईँ बुद्धिजीवीहरूको सबैभन्दा धेरै विश्वास अहिले बुद्धिजीवीलाई गरिएको छ त्यहाँ। त्यसले गर्दा त्यहाँका बुद्धिजीवीहरू र विभिन्न दलका व्यक्तिहरू त्यहाँ चाहिँ लगभग एउटा दलको जस्तो अहिले राष्ट्रसभाको सांसदको भूमिका सुरुमा जुन थापाजीको यो घट्नै नहुने घटना घट्यो बोली नै चल्नु नहुने अवस्था हो भनेर भन्दैछ तर उहाँमाथि नै अहिले साथीहरूले शङ्का गरिराख्नु भएको अवस्थामा सबै दलका नेतृत्वहरू बसेर त्यहाँबाट समाधान गर्ने भने यो अहिले पनि बाहिर गएको अवस्था चाहिँ छैन त्यहाँभन्दा बाहिर गएको अवस्था छैन र गृहमन्त्रीको विषयमा चाहिँ उहाँहरू कन्भिन्स हुनुहुन्न त्यो विषय चाहिँ एकदम त्यो सोच्नुपर्ने विषय छ। र तपाईँलाई अर्को कुरा भनौँ यो जुन ढङ्गजिरे कुराहरू आए जुन जुन कुराहरू मैले शङ्का गरेँ ती कुराहरूमा ध्यान दिइन भने न यो घटना मिल्छ न योभन्दा पछाडि यस्ता हुने घटनाहरू मिल्छन् यो चाहिँ बहुत दुःखद हुन्छ।
7: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। हुनुहुन्थ्यो अर्थ विश्लेषक एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर दिलनाथ दंगाल। उहाँको क्षेत्र सुनसरी पर्छ र उहाँले चाहिँ त्यहाँको घटनालाई नजिकबाट निहाल्नु पनि भएको छ। आदरणीय श्रोता सुनसरीमा सद्भाव कायम होस् देवानगंजमा कप्तानगंजमा सद्भाव कायम होस् एक आपसमा मिलेर बसेको भाइचाराको सम्बन्धको सही सुनता अझ प्रगाढ बनेर जाओस् किनभने यसमा राज्यले चाहिँ तदारुकताका साथ चाँडोभन्दा चाँडो समस्याको समाधान गर्नतिर अग्रसर होस् दोषी नउम्कियोस् निर्दोष नफसोस् यो विषयमा चाहिँ सरकार संवेदनशील बन्नु
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: हरो विषयमा तारो बहस, नेपाली बहस,
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: डिश होम इन्टरनेट।
6: यतिखेर हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल हुनुहुन्छ। मल्लजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर, धन्यवाद।
6: भर्खरै मात्र मैले सुनसरीको घटनाबारे कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोसँग कुरा गरे, होइन? उहाँले चाहिँ के भन्नुभयो भने नि, जस्तो अब एकजनाको त ज्यान नै गइसकेका छ, दुईजना अझै गम्भीर छन्, 20 जना घाइते मध्ये एकजनाको मात्रै घुँडामुनि गोली लाग्छ अरे, बाँकीको घुँडैमाथि गोली लाग्यो भनेर उहाँले जानकारी गराउनु भयो। प्रहरीको संवेदनशील र यो ट्रेनिङ तालिम कस्तो हुन्छ? यो चाहिँ किन सुनसरीमा जुन घटना घटेको छ त्यसमा अलिकति सावधानी अपनाइएन कि? घुँडा मुनि गोली हान्ने हुन्छ नि त, होइन? प्रारम्भिक त्यसका त अन्य श्रृङ्खला त धेरै हुन्छन्, होइन? फोहरा चलाउने होला, रबरका गोली हान्ने होला, त्यसपछि घुँडामुनि चलाउने होला, तर म्याक्सिममको एकजना बाहेक सबैको चाहिँ घुँडामाथि गोली देखियो भन्नुभयो क्या सामाजिक विकास मन्त्रीले भर्खरै।
7: होइन, बुझेँ मैले, यो न्युजहरू पनि त्यहाँ आइरहेको छ र त्यो ग्राउन्डबाट रिपोर्टिङ गर्नेहरूले सबैले कुरा गरिरहेको छ। यसको दुईवटा पक्षहरू हामीले हेर्नुपर्ने हुन्छ। एउटा मैले पहिलादेखि भन्दै आएको के भनेपछि, जब तपाईँसँग कम क्षति गर्ने साधनहरू हुँदैनन्, त्यो उपलब्ध गराइन्न प्रहरीलाई, प्रहरीले जब आफूलाई असुरक्षित फिल गर्छ, गर्न सक्ति हुन्छ भनेपछि उसले आफूसँग भएका त्यो क्षति गर्ने हतियारहरू प्रयोग गर्छ। एउटा समस्या त्यो, त्यसले गर्दा हात हतियार किनकि दिएकै कम्ब्याट वेपनहरू छ, प्रयोग हुने पनि त्यही भयो। एउटा त्यो, अर्को चाहिँ महत्वपूर्ण कुरा के हो भनेपछि, वेपन ह्यान्डलिङ भनेको महत्वपूर्ण कुरा हो कि, हातमा हतियार बोकाएर मात्रै हुँदैन, हतियारको प्रयोगमा तपाईँ कति अभ्यस्त हुनुहुन्छ र हतियार कुन किसिमका छन् र तालिम कति दिएको छ, जुन कुरा के भन्छ हामीहरू प्रहरीमा हुँदा समेत यी कुरा चाहिँ पटक पटक हुँदै आएको, किनकि लगानी कुराहरू हो कि, एउटा गोली तपाईँले फायरिङ, किनकि विदेशतिर तपाईँ हेर्नु 6 महिनामा यो फायरिङहरू हुन्छ, यदि तपाईँले फायरिङमा जाँच पास गर्नु भएन भने तपाईँले फिल्ड ड्युटीमा खटाउँदैन कि। तर यहाँ त के छ भनेपछि, बेसिकमा तपाईँ एकचोटि पड्काउनुहुन्छ, एकैचोटि गएर फिल्डमा पड्काउने हो, वेपन ह्यान्डलिङ र के भन्छ तालिमको कमीले गर्दा हो यो।
6: होइन, अब यो प्रहरी त्यहाँ हुन त अब धेरै संशयहरू पनि छन्, होइन? धेरै विषयहरू पनि आइरहेका छन् किनभने हामी सामाजिक सद्भाव कायम रहोस्, चाँडोभन्दा चाँडो देवानगंज कप्तानगंज शान्त होस् भन्ने चाहन्छौ। तर एउटा कुरा, त्यहाँको रिपोर्टिङका आधारमा, त्यहाँ देखिएको दृश्यका आधारमा एकै पक्षलाई अन्धाधुन्ध गोली लाग्ने कुरामा पनि उहाँहरूले चाहिँ संशय व्यक्त गर्नु भएको छ, यसलाई कसरी हेर्न सकिन्छ? अहिले जुन किसिमले चाहिँ त्यहाँ घटना घटिरहेको छ, घटना भयो, होइन? त्यसका चाहिँ अब अहिले अनुसन्धानको क्रममा पनि छ घटना। तर अहिले समग्रमा हेर्दाखेरि एकै पक्षलाई जसरी गोली प्रहार भएको, गोली लागेको भन्ने कुरामा पनि संशय पैदा भएको छ, यसमा चाहिँ यस्तो पनि हुन्छ यो हुलडंगामा भिडभाडमा?
7: फेरि यो समस्या हामीले सबभन्दा पहिला बुझ्नुपर्ने के भनेपछि, यो समस्या जस्तै अब सुनसरी घटना लिनुहुन्छ भनेपछि त्यो स्थानीय के भन्छ घटना हो, कहीँ न कहीँ स्थानीय प्रशासन या स्थानीय प्रहरीको त्यहाँ कमी कमजोरी देखिन्छ पनि, होइन? तर ब्रडर पिक्चरहरू हामीहरू हेरौँ, जुन किसिमले नाराहरू लागिरहेछन्, जुन किसिमले के भन्छ यो मबहरू सञ्चालन भइरहेछन्, त्यो कहीँ न कहीँ तपाईँको बाहिरी प्रभाव पनि, बाहिरी के भन्छ त्यसका प्रभावहरू, बाहिरी इन्ट्रेस्टका कुराहरू पनि देखिन्छन्, होइन?
6: त्यो घटनामा
7: र अब छिमेकी कुरा हेर्नु न, भारतमा जुन जातीय विषयलाई लिएर जुन किसिमको राजनीतिहरू भइरहेको छ, त्यहाँ एउटा पक्षको डोमिनेसन छ नि। हिजो अझै हिजो अस्तिकै कुरा गरौँ, कक्रोचको तपाईँले हेर्नुहुन्छ भनेपछि, कक्रोच जनता दलको जब आन्दोलन भयो, आन्दोलन सकियो, अहिले तिनलाई लखेर तिनलाई कुट्न को लागिरहेछन् भन्नुहोस् त, ती बजरङ दलका मान्छेहरू छन्, कुनै के सेनाहरू छन्, होइन? डोमिनेसन छ कि यिनीहरूको, त्यसले गर्दाखेरि के हो भनेपछि, अब जो अगाडि भयो या जो समूह ठुलो छ र जो अराजक छ, बढी क्षति हुने त्यही पक्ष हो नि त। त्यसले गर्दा यो मलाई के लाग्छ भने, यसको जातीय जुन रङहरू लगाइएको छ नि, एक पक्षको भयो, अर्को पक्षको भयो, के भयो भनेर, यसलाई चाहिँ त्यो किसिमले हेर्दा भेट हुन्छ जस्तो लाग्छ मलाई त।
6: अब त्यहाँ चाहिँ प्रहरीको भूमिका सन्तोषजनकै मान्नुपर्छ, यो चाहिँ तालिम प्राप्तै हो नि त हाम्रो प्रहरी त, होइन? हुलडंगा नियन्त्रणमा
7: समस्या छ, किनकि गृहमन्त्रीको हेर्नु त, जुन किसिमको गृहमन्त्रीको एक्टिभिटीहरू देखिरहेछौ, अब हिजो बल्ल गृहमन्त्री के भन्छ प्रधानमन्त्री तात्नुभयो, गृहमन्त्री त कता हुनुहुन्छ कसैलाई थाहै छैन, होइन? प्रधानमन्त्री बल्ल हिजो उहाँले के भन्छ थाहा पाउनुभयो कि सुनसरीमा के घटना घटना भएको छ भनेर, त्यहाँ पनि मैले के थाहा पाएँ भनेपछि, उहाँले सुरक्षा निकायको कुरा सुन्नुभन्दा पनि, अवस्था बुझ्नुभन्दा पनि उहाँसँग जुन आफ्ना एजेन्डाहरू छन् त्यो चाहिँ थोपर्ने र त्यो आदेश दिनेतिर मात्रै लाग्नुभयो कि त्यसले गर्दा मैले के देख्छु भनेपछि प्रहरी कन्फ्युज छ, एकदमै कन्फ्युज छ प्रहरीहरू. जुन किसिमका हरकतहरू हामीले गृहमन्त्रीको देखिरहेको छौँ, प्रधानमन्त्रीको, या इभन यो दलमा भागका जुन नेताहरू छन् उनीहरूको देखिरहेको छौँ, यो त कस्तो भइदियो भनेपछि जुन अहिले अराजकता छ, यो अराजकताले टेकेर आएको राजनीति हो नि त अहिलेको राजनीति. त्यसले गर्दा यिनीहरूले आफूलाई त्यो भन्दा बाहिर राख्न सक्दैनन्, त्यसको कहीँ न कहीँ रिफ्लेक्सन तपाईँले फिल्ममा देख्नुहुन्छ. अहिले त्यही देखिरहेको छ हामीहरूले, म पनि मान्नु पर्दैन फेरि.
6: यसको मतलब प्रहरी नै अन्यलमा छ,
7: प्रहरी कन्फ्युज छ, एकदम कन्फ्युज छ, किनकि उहाँहरूका कुन कुसीमा आदेश आउँछन्, प्रहरीका अधिकारीहरूसँग हाम्रो भेट भइरहेको छ नि त, मिटिङहरूमा होला या विभिन्न इन्फर्मली होला, भेटघाट हुन्छ कि. एउटा एकैचोटि आदेश कस्तो आउँछ भने चाहिँ अन्य मेकतिर जाओस्, यो प्रहरीका आफ्ना सीमा छन्, आफ्ना नियमले बाँधिएका छन्, या उनीहरूको आफ्नो रणनीति हुन्छ, उनीहरूको आफ्नो काम गर्ने तरिका हुन्छ, होइन त्यो केही सुनिहाल छैन यिनीहरू. यिनीहरूको एकहोरो जे गर्न खोजेको त्यो सुनिहाल अहिले मान्छे, त्यो टाइपको यदि तपाईँले पुलिसले गर्नुहुन्छ भनेपछि पुलिस यथाशीघ्र बस्दिन्छ है, फेरि काम गर्दैन पुलिसले, त्यो समस्या चाहिँ देखिरहेको छु मैले.
6: भनेपछि यो चेन अफ कमाण्डको कुरा त प्रहरी भित्रको एउटा होला, तर सरकारले चाहिँ प्रहरी दस्तालाई जुन किसिमले परिचालन गर्न सक्नुपर्ने हो त्यो विवेक चाहिँ सरकारमा छैन, मनमौजी चल्याएको छ भन्नु खोज्नु भएको त्यसो भए?
7: त्यो विवेक देखिन्न, किनकि उनीहरूले यो आन्तरिक सुरक्षा के हो त्यो पनि बुझेका छैनन्, प्रहरी के हो त्यो पनि बुझेका छैनन्, होइन. र ग्राउन्डमा भइरहेका समस्याहरू, जस्तै अहिलेको समस्याहरू हेरौँ, ठिक छ, लोकल तहमा प्रहरीको कुनै कमी कमजोरी होला, या यो गृह मन्त्रालयको कुनै कमी कमजोरी हो त्यो भन्न सकिन्छ. तर तपाईँले ब्रडर पिक्चर हेऱ्यो भने सबैको दोष चाहिँ गृह मन्त्रालयमा थोपरेर हुँदैन क्या. यो गृह मन्त्रालयमा भन्दाखेरि पनि सिडिओको टाउकोमा थोपरेर, प्रहरीको टाउकोमा मात्रै थोपरेर हुँदैन, किनकि हामीले छर छिमेक सबतिर हेर्नु पर्छ, बाहिरका तपाईँको दबाव, यो बाहिरका प्रभावहरू पनि छ कि. किनकि अब हेर्नुपर्ने के हो भनेपछि बाहिरको प्रभाव कसरी आइरहेछ, यो त ब्रडर पिक्चर हो, राजनीति यस सरकारसँग जोडेको कुरा पनि हो. अर्कोतिर जुन फन्डिङको कुराहरू आइरहेछ, फन्डिङमा हामीहरू कुनै एक जात विशेषलाई मात्रै कुरा गर्छौँ कि. यहाँ त गुम्बाहरूमा फन्डिङ आइरहेको छैन, हिन्दूका जुन सङ्घ संगठनहरू परिचालन भएर त्यसमा फन्डिङ आइरहेको छैन, मुस्लिमहरूको जुन यो जुन फन्डिङ भइरहेको त्यो प्रपर फन्डिङ प्रपर ठाउँमा प्रयोग भइरहेछ कि. अब क्रिस्टानीको कुराहरू होला, यसमा तपाईँ फन्डिङ आएको छ, यदि फन्डिङ आएको र यस्तै कामहरूलाई फन्डिङ भइरहेको छ भने त्यो चाहिँ हेर्ने काम सरकारको हुन्छ, त्यो त तपाईँले कहाँ हेर्छ भन्नुहोस् त. त्यसले गर्दाखेरि के भन्छ, डटे पिक्चरमा तपाईँले हेर्नुहुन्छ भनेपछि यो सबै समस्याको जुन जिम्मेवारी छ प्रहरीको या सिडीको टाउकोमा थपेर हुँदैन फेरि.
6: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने, यो चाहँदा चाहँदै कतै न कतै देशमा चाहिँ आन्तरिक गृहयुद्ध अर्थात आन्तरिक चाहिँ द्वन्द फैलाउने काम त कुनै तत्त्वबाट हुँदै छैन, मलाई चाहिँ अहिलेको पछिल्लो परिस्थिति हेर्दा
7: कुन्छु चाहिँ डर लाग्दो छ है. किनकि अब त्यो पूर्वी पहाडीतिरको हामीहरू हेरौँ, होइन, किनकि हामीले छर छिमेकका जो पोलिटिक्सलाई पनि हेर्नुपर्ने हुन्छ कि, यो के स्वार्थमा सबै भइरहेछ, कसरी हाम्रो यो 23-24 गतिको आन्दोलन भयो लगायत सबै कुराहरू तपाईँले जोडेर हेर्यो भने सबै कडी एक अर्कासँग जोडिन्छ नि, फेरि हामीले त्यो बुझ्नुपर्ने हुन्छ. त्यसले गर्दा अब पूर्व जातीय कुराहरू भयो, अब यो जुन साम्प्रदायिक कुरा छ तराईको, त्यो बिस्तारै कुन ठाउँमा गएर रोकिन्छ कि भन्न सक्नुहुन्न कि. अहिले त हामीले सुनसरी सुनसरी भइरहेको छौँ, त्यो कुरा चाहिँ बुझ्नु जरुरी छ. यो
6: होइन, सुनसरीको आगो त छिमेकी अरू अरू ठाउँहरूमा पनि त फैलिन थाल्यो नि त, त्यसलाई त सुनसरीमै मिलाउन सकिने घटना हो नि त यो चाहिँ, होइन, यो चाहिँ व्यापक रूपमा यसलाई चाहिँ उछालियो फेरि, यो घटनालाई राप्सा पार्न सकिएन, तदारुकता छिटो देखाइएन प्रधानमन्त्री गृहमन्त्रीका तौरबाट, त्यो त क्लियरै छ नि.
7: अनि यो त हो, गभर्मेन्टले सिरियसली लिएन यो. मैले तपाईँलाई अघि भनेको कुरा यही हो कि यो सबै काम के हो भनेपछि प्रहरीको काम मात्रै हो कि सिडिओको काम मात्रै हो कि, त्यसमा गए कि. किनकि अब हिजो मात्रै बल्ल निद्रा खुल्यो प्रधानमन्त्रीको यो कुरामा, तर कुरा खुल्यो, यो निद्रा खुले तापनि जुन किसिमका मिटिङभित्र भएका कुराहरू जुन आएका छन् नि त्यसमा सिरियसनेस देखिन्न कि. अब तपाईँ अचम्मै नमान्नुहोस्, एक दुई दिनपछि उहाँको कुनै ऱ्याप आयो भने त्यो अचम्मै नमान्नुहोस् है. फेरि एउटा ऱ्याप आउँछ यो समुदायलाई जोड्ने, त्यो ऱ्याप चाहिँ मिलियन भ्यू होला. अब यस्ता कुराले चाहिँ तपाईँको यस्ता समस्याहरू चाहिँ निपटारा हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन.
6: हस्, यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार.
7: हस्, धन्यवाद.
6: नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लाधरी. श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार.

Radio NRM 99.1 समय को ख्याल राखौं 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। सरकारले चारजना सचिवको सरूवा गरेको छ। मन्त्री परिषदको बुधबार बसेको बैठकले चार सचिवको सरूवा र एक सहसचिवलाई कायम मुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको मुख्य सचिव गोविन्द कार्कीले जानकारी दिएका छन्। कार्कीका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेललाई सूचना तथा संचार मन्त्रालयको सचिवमा सरूवा गरिएको छ। सूचना तथा संचार मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतलाई डाक्टर पोखरेलको स्थानमा पठाइएको छ भने गत माघमा मात्रै मन्त्रालयमा पुगेकी बस्नेत 6 महिनामै सरूवामा परेकी हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अरियाललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सारिएको छ। बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। अधिकारी अनिवार्य अवकाशको मुखमा रहेकाले अतिरिक्त समूहमा तानिएको बागमती प्रदेशको कायम मुकायम प्रमुख सचिवमा वरिष्ठ सहसचिव कमल प्रसाद भट्टराईको सरूवा गरिएको छ। चोकमा राखिएको झण्डालाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएपछि आइतबार रातदेखि सुनसरीको देवानगंज क्षेत्र तनावग्रस्त छ। गाउँ तहमा देखिएको तनाव सामने पार्न स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। थाल अप्रिय घटना भने नभए पनि दुवै पक्ष बीच असन्तुष्टि र तनाव कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ। देवानगंजमा देखिएको तनावको प्रभाव मधेसका केही अन्य जिल्लामा पनि देखिएको छ। देवानगंजको अवस्था सामान्य बनाउन स्थानीयले राजनीतिक नेतृत्वको उपस्थितिको माग गरेका छन्। देवानगंजका उपालिका अध्यक्ष देशन प्रसाद मेहताका अनुसार स्थानीयले गृहमन्त्री घटनास्थलमै आएर समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन्। देवानगंज दिनका स्थानीय शिवकुमार यादवले पनि गाउँको अवस्था सामान्य बनाउन गृहमन्त्री तथा प्रधानमन्त्रीको उपस्थितिको अपेक्षा रहेको बताएका छन्। तर अनुगमनका नाममा कहिले सीमा नाका त कहिले होटल पुग्ने गृहमन्त्री सुधर गुरूङ संवेदनशील अवस्थामा घटनास्थल नआएको भन्दै स्थानीय असन्तुष्ट रहेका छन्। हालसम्म गृहमन्त्री घटनास्थलमा नपुगे पनि उनले आफ्ना प्रमुख स्वकीय सचिव पीए जेम्स कार्कीलाई पनि देवानगंज पठाएका छन्। कार्कीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारस छेत्री पनि पुगेका छन्। मंगलबार बेलुका सुनसरी पुगेका उनीहरू ड्रोनसहित देवानगंज क्षेत्रमा पुगेका थिए। बुधबार पनि उनीहरूको टोलीले घटनास्थलको अनुगमन गरेको थियो। बुधबार बेलुका बसेको सर्वपक्षीय बैठकमा कार्कीले गृहमन्त्रीको प्रतिनिधित्व गर्दै सरकारका तर्फबाट धारणा राखेका थिए। उनले गृहमन्त्री र प्रधानमन्त्री बहादुर शाह घटनाप्रति गम्भीर तथा चिन्तित रहेको र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए। सर्वपक्षीय बैठकमा अध्यक्ष नेताले मृतकलाई सहित घोषणा गर्नुपर्ने, घाइतेको निशुल्क उपचार गर्नुपर्ने, कप्तानगंजमा रहेको मदरसाको उचित व्यवस्थापन गर्नुपर्ने तथा घटनामा संलग्न दोषीमाथि कार्यवाही गर्नुपर्ने माग राखेका थिए। यी माग गृहमन्त्रीले देवानगंजमा आएर सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। कपिलवस्तुको शिवराज नगरपालिका 5 दक्षिण रहतकोलमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अन्दाजे 45 वर्षीय पुरूषको शनाखत पनि हुन बाँकी छ। गैराती करिब 11 बजे टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा गैराती 1:30 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: प्रहरीले देशका विभिन्न राजमार्गमा यातायात सञ्चालनमा समस्या भएको बताएको छ। बिहान जारी सूचनामा यात्रा गर्दा सावधानी अपनाउन र पर्याप्त सूचना लिएर मात्र यात्रा गर्न भनिएको छ। आज पनि बीपी राजमार्ग हुँदै काभ्रे सिन्धुली खुलकोट नेपाल थोक कटुन जेबीसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै काभ्रे खुलकोट नेपाल थोक कटुन जेबीसी सिन्धुली सड़क खण्डमा सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवत जावतमा रोक लगाइएको छ। त्यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षातको कारण सबै सवारी साधनलाई राति रोक लगाइएको छ। प्रहरीका अनुसार इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। त्यस्तै सिन्धुपाल्चोक करणीको राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध रहेको छ। सिन्धुपाल्चोकको भोटेको सिद्धुई कोदारी स्थित अरणीको राजमार्गमा इको पहिरोमा सड़कमाथिबाट ढुंगा माटो सहित पेदो खसेपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको हो। त्यस्तै दोलखा लामसाकु रामेछाप राजमार्ग पनि यातायात अवरूद्ध छ। त्यस्तै सुवा पासङ लामो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। यता ललितपुर स्थित कान्ति लोकपथको सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध रहेको छ। त्यस्तै जाजरखोट डेल्टा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य डाक्टर अमरेश कुमार सिंहले मधेसको समृद्ध विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ़नुपर्नेमा जोड़ दिएका छन्। सामाजिक सञ्जाल मार्फत एक अपील जारी गर्दै सिंहले पटक पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई 10 वर्ष पछाडि धकेलेको बताएका छन्। उनले हिंसात्मक गतिविधिले मधेसको बौद्धिक संरचना भत्किने, शैक्षिक सत्र अवरूद्ध हुने र व्यापार व्यवसाय ठप्प हुने जस्ता नकारात्मक असर परेकोले गर्दै यसले मधेसलाई नै ठूलो थक्का लागेको बताएका छन्। सांसद सिंहले अबको मधेसले हिंसात्मक गतिविधि त्यागेर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीमा दीर्घकालीन विकासका लागि एक डिक्का हुनुपर्नेमा समेत जोड़ दिएका छन्। उनले कुनै पनि असामाजिक तत्व जसले समाजको शान्ति र सद्भाव खलबलाउन खोज्छन् त्यस्ता व्यक्तिको पछाडि नलाग्न समेत मधेसवासीलाई आग्रह गरेका छन्। हौस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अहिले साँझको 6 बज्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
2: सन्त फिरा र धनुषामा कर्फ्यू आदेश जारी। प्रदर्शनका क्रममा गोली लागेर गोल बजारमा एकजनाको मृत्यु। सुनसरीमा ज्यान गुमाउनेको संख्या 2 पुग्यो।
3: प्रतिनिधि सभा बैठक साउन 19 गतेसम्मका लागि स्थगित। चीनबाट 1,90,000 भाइल रेबिज खोप आयात। 23 सहसचिवको जिम्मेवारी हेरफेर।
2: लाल सागरका व्यापारिक जहाजसँग शुल्क असुल्ने हुतीको तयारी। चिनियाँ जहाजलाई छुट। पाकिस्तानको सुरक्षा चौकीमा आक्रमण। 9 प्रहरी सहित 24 मृत्यु।
3: र 7 महिनादेखि मुख्य छनौटकर्ताविहीन राष्ट्रिय क्रिकेट टोली चीनमा नेपाली तेक्वान्दो टोलीलाई 12-16 सहित 34 पदक।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मधेश प्रदेश अशान्त सम्बन्धी खबरबाट, सुनसरीको दिवानगंजबाट शुरू भएको धार्मिक आगोको झिल्को मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। हिन्दू र मुस्लिम समुदाय बीच डीजे बजाउने विषयमा भएको विवादले 3 जनाको मृत्यु भएको छ। कोशी र मधेश प्रदेशका जिल्ला अशान्त बनेका छन्। स्थानीयमा त्रास फैलिएको छ। सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। देवानगंजको बाछिटा धनुषा सिरा पर्सासम्म पुगेको छ। यी जिल्लामा पनि कर्फ्यू र निषेधाज्ञा आदेश जारी भएको छ। सिरामा 15 वर्षका युवकको अनाहकमा ज्यान गएको छ। दोषीलाई कार्यवाही गर्न ढिला गर्दा यो तनाव देशभर फैलिने खतरा देखिएको सिराका पत्रकार फिरोज शेखले बताउनु भएको छ।
10: होइन, यसमा चाहिँ नेपाल सरकारसँग चाहिँ अब हाम्रो गृहमन्त्रीसँग चाहिँ चुक भएको देखिन्छ, होइन, हाम्रो प्रधानमन्त्रीजीसँग चाहिँ चुक भएको देखियो। किनभने त्यहाँ घटना भयो, ठिक छ, घटना हुने बित्तिकै उहाँहरूले चाहिँ तुरन्तै एक्सन लिनु पर्थ्यो र जो दोषी छ उसलाई चाहिँ कारवाही हुनुपर्छ। त्यो सबैको माग हो। जसले गल्ती गरेको छ त्यहाँ जुन समुदायको होस्, हिन्दू होस्, मुस्लिम होस्, सिख हो, इसाई होस्, त्योदेखि सरकारको विषय भएन, तर गल्ती गर्नेलाई चाहिँ सजाय हुनु पर्थ्यो, त्यसमा चाहिँ तुरन्तै एक्सन लिनु पर्थ्यो। उहाँहरूले चाहिँ ढिलाइ गर्नुको कारण र हाम्रो प्रधानमन्त्रीज्यूले एउटा देशवासीको नाममा सम्बोधन पनि गर्न सक्नु भएन। त्यहाँ देवानगंजमा चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ सुदनजीलाई चाहिँ खोजिराख्नु भएको छ। उहाँहरूको न कुनै स्पष्ट धारणा आइरहेछ, न जनताको नाममा सम्बोधन गरेको छ। त्यो भएर पनि अलिकति चाहिँ सामाजिक सद्भाव चाहिँ यहाँ बिग्रेको जस्तो चाहिँ मलाई महसुस भइरहेछ। यसमा चाहिँ कतै न कतैको चाल पनि लागिरहेछ।
2: राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले सामाजिक सद्भाव कायम गर्न अपील गर्नुभएको छ। घटनाको स्थलगत अनुगमन गर्न गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता देवानगंज पुग्ने तयारीमा हुनुहुन्छ। गृहमन्त्रीको ब्रिफिङ लिएर प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ। सरकार शुरूमै एकसनमा उत्रन नसक्दा यो अवस्था आएको पत्रकार शेखले बताउनु भएको छ। उहाँका अनुसार स्थानीय यति त्रासमा छन्, अब सम्बोधन गर्ने तयारी पनि ढिलो भइसकेको उहाँले बताउनुभयो।
10: अब ढिलो भयो जस्तो मलाई चाहिँ फिल भइरहेछ, होइन, तर यहाँको स्थानीय जुन अगुवाहरू छन् होइन, उहाँहरूसँग चाहिँ एकचोटि उहाँहरूले चाहिँ समन्वय गर्नै पर्ने हुन्छ, होइन, देशवासीको नाम

0: सम्बोधन गर्दा म चाहिँ कन्ट्रोल हुन्छ भन्ने पनि लागिरहेछ, तर अवस्था चाहिँ अहिले चाहिँ नियन्त्रण बाहिर गएको। अब अहिले पनि भन्नु पर्दाखेरि गोल बजारको अवस्था पुरै तनावग्रस्त छ, त्यहाँ प्रहरी रोडमा छन् र प्रदर्शनकारी पनि रोडमा छन् र दमदनी एबीमलमा चाहिँ आगो बलिरहेको अवस्था छ, धेरै ठाउँमा तोडफोड आगजनी पनि भइरहेको अवस्था छ। तर अब सम्बोधन गर्नुहुन्छ भने केही त होला, तर के भने कुनै पनि समस्याको समाधान भनेको त वार्ता नै हो होइन, उहाँहरूको चित्त कसरी बुझाउन सकिन्छ आन्दोलनकारीको त्यो चाहिँ गर्नु पर्यो होइन। तर के हो भने एकैचोटि चाहिँ यसरी यस्तो उग्र रूप लिन्छ भनेर कसैले सोचेको थिएन, तर एकैचोटि यस्तो उग्र रूप लिइसकेपछि कसै न कसैको यसमा चाहिँ चाल हुन सक्छ, त्यो सरकार ढाल्ने पनि कतिले चाहिँ त्यो पनि कुराहरू गरिरहेछन्। जुन हाम्रो राजनीतिक विश्लेषकहरू छन् उहाँहरूले चाहिँ यो बालेङ सरकारलाई चाहिँ ढाल्नलाई पनि यो अस्त्र प्रयोग गरिएको हो भन्ने कुराहरू बुझिरहेछ।
1: प्रधानमन्त्री बालेन्द्र शाह देशभर आगो धन्किँदा समेत मौन बसिरहेको भन्दै आलोचना भएको छ। प्रधानमन्त्री शाहले आज सुरक्षा निकायको बैठक पनि राख्नु भएको थियो, तर अवस्था साम्य हुन नसकेपछि जेएनजी आन्दोलनमा बालेन्द्र शाहले पूर्व प्रधानमन्त्रीमाथि लगाएको आरोप आफैले खेप्नु परेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसद र सत्ता पक्षका सांसद बीच त्यही विषयलाई लिएर जुहारी चलेको छ, जसको सत्तारूढ दलका सांसदले आजको संसद बैठकमा प्रतिवाद गरेका छन्।
2: 7 र 23 र 24 गते राज्यको महत्वपूर्ण धरोहर बताउनका लागि भएको भिडन्तमा गोली चल्दा तत्कालीन सरकारलाई हत्याराको साबित गरियो, तत्कालीन प्रधानमन्त्रीलाई बच्चाको रगत पिएर भनेर लेखेर सम्माननीय प्रधानमन्त्रीज्यूले स्टाटस अस्ति भर्खर मात्रै पनि हाल्नु भएको छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनसरीको युवाहरूको रगत पिउनु भयो भनेर भन्ने कि नभन्ने, हामीले
3: मान्छेको रगत पिउने भन्नुभएको छ, यो भ्याम्पायरले रगत खाने जस्तो चाहिँ यस्तो शब्द नै बोल्न पाइन्छ? मान्छेको रगत खान मिल्छ? त्यो हान्नै पर्दैन, त्यो ढ्याङढ्याङ गरेर के हुन्छ हानेर?
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका मधेस प्रदेशका सांसदहरूले गृहमन्त्रीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। पार्टी सभापति रवि लामिछानेसँगको छलफलमा उनीहरूले मधेसमा तनाव बढ़दा पनि सरकारले चासो नदेखाएको गुनासो गरेका हुन्। सुनसरीबाट शुरू भई मधेसका विभिन्न जिल्लामा फैलिएको तनावबारे छलफल गर्न सभापति लामिछानेले आज करिब 20 जना सांसदहरूसँग कुराकानी गर्नुभयो। भेटमा सांसदहरूले गृहमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग कुनै समन्वय नगरेको भन्दै आक्रोश व्यक्त गरे। छलफलमा सहभागी सांसद मनिष झाले मधेसमा सुरक्षा संवेदनशीलता बढ़े भने संघीय सरकारले पर्याप्त ध्यान नदिएको बताउनुभयो। सभापति लामिछानेले भने परिस्थिति गम्भीर बनेको भन्दै सामाजिक सद्भाव कायम राख्न आफू छिटै मधेस जाने तयारीमा रहेको जानकारी गराउनु भएको छ।
1: प्रतिनिधि सभाको बैठक भने साउन 19 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख ढोल प्रसाद आर्यालले बैठक साउन 19 गते मंगलबार 201 बजे सम्मका लागि स्थगित भएको जानकारी दिनुभयो। दुई सातापछि आज बसेको बैठकमा प्रतिपक्षी दलहरूले सुनसरी घटनालाई लिएर सरकारको आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रचण्डले सरकारलाई बहुमतको घमण्ड त्यागेर अनुभवी नेतृत्वसँग संवादमा आउन आग्रह गर्नुभएको छ। विरोधका बीच बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। त्यसै गरी प्रतिनिधि सभाको बैठकले पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ।
4: निर्वाचन आयोगले नयाँ नेतृत्व पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्ने क्रममा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सुम्पिनु भएको हो। यसै गरी आयोगको आयुक्त ओखलढुङका गुरूप्रसाद वाग्ले र काठमाण्डुका डाक्टर राजीव सुब्बा नियुक्त हुनुभएको छ।
1: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिनेबारे एमाले शीर्ष नेतृत्व तहमा छलफल भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएपछि लुम्बिनी प्रदेश सरकारको नेतृत्वबारे भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र लुम्बिनीका नेताहरूबीच भएको छलफलमा यस्तो साझेदारी बनेको हो। नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि एमाले र नेकपा बीच नयाँ सहकार्यको बाटो खोलेको छ। अब नयाँ मन्त्री चयन र मन्त्रालय बाँडफाँडका लागि दुई दलबीच औपचारिक वार्ता शुरू हुनेछ।
4: यता एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सरकारको निरन्तरताका लागि अन्य राजनैतिक दलहरूसँग संवाद अघि बढ़ाउने निर्णय गरेको छ।
1: सम्पत्ति छानबिन आयोग विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाब पेश भएपछि मात्र अर्को सुनवाईको पेशी तोक्न आदेश दिएको छ। विपक्षीहरूबाट लिखित जवाब आउन बाँकी रहेकाले सुनवाई पछि सरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा आज उक्त रिटको सुनवाई तय भएको थियो, तर आयोगका तर्फबाट लिखित जवाब पेश भइ नसकेकाले अदालतले अर्को पेशी तोक्न आदेश दिएको हो। सम्पत्ति छानबिन आयोगको गठन र वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्व न्यायाधीश टोप बहादुर सिंह सहितका अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि नै सर्वोच्चले आयोगको उजुरी लिने र अनुसन्धान गर्ने कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। रेबिस विरूद्धको खोपको अभाव झेलिरहेका स्वास्थ्य संस्थाहरूका लागि केही राहत मिलेको छ। सरकारले महिनौ पछिको प्रयासपछि चीनबाट 190,000 भाइल खोप खरिद गरेर नेपाल ल्याएको छ। स्वास्थ्य सेवा विभागका अनुसार 6,50,00,000 रूपियाँ लागतमा खरिद गरिएको उक्त खोप अब देशैभरका अस्पतालहरूमा माग अनुसार पठाउने तयारी भइरहेको छ। यसअघि भारतबाट ल्याइने गरिएको यो खोप यसपटक भने चीनिया कम्पनीबाट आयात गरिएको हो। समयमा खोप खरिद हुन नसक्दा टेकु स्थित शुक्ल राज ट्रफिकल अस्पताल सहितका स्वास्थ्य संस्थाले आफै खरिद गरेर बिरामीलाई सेवा दिइरहेका थिए। नेपालमा हरेक वर्ष करिब 3,00,000 मानिस जनावरको टोकाईबाट प्रभावित हुने र 100 जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ। समयमै खोप लगाए रेबिजबाट 100% जोगिन सकिने भएकाले सरकारले यो भ्याक्सिन सर्वसाधारणलाई निशुल्क उपलब्ध गराउँदै आएको छ।
2: आन्दोलनरत लघु वित्त पीड़ितहरूसँग छलफल गर्न सरकारले वार्ता टोली गठन गरेको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति बनाइएको हो। समितिको सदस्य सचिवमा उपसचिव बोल राज आचार्य तथा सदस्यहरूमा कानून, गृह मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले नै मन्त्री स्तरीय निर्णय गर्दै समितिलाई आजदेखि आन्दोलनरत पक्षसँग संवाद शुरू गर्न निर्देशन दिनुभएको छ।
1: सरकारले प्रशासनमा व्यापक हेरफेर गर्दै 23 सहसचिवको सरूवा गरेको छ। मन्त्री परिषदको पछिल्लो बैठकले विभिन्न मन्त्रालय, आयोग र प्रदेशमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका अधिकारीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो। प्रशासनिक काम कार्यवाहीलाई प्रभावकारी बनाउन भन्दै सरकारले गृह, अर्थ र भूमि व्यवस्था मन्त्रालय सहित विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी फेरबदल गरेको छ। विभिन्न आयोग र नियोगहरूमा कार्यरत सहसचिवलाई समेत नयाँ स्थानमा कामकाजका लागि खटाइएको छ। मन्त्री परिषद बैठकले गरेको यो निर्णयसँगै सरूवा भएका अधिकारीहरूलाई तोकिएको मन्त्रालय तथा निकायमा खटिन निर्देशन दिइएको छ।
2: कपिलवस्तुको सुदुदन गाउँपालिकाका उपाध्यक्ष

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि
2: रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: No! No! No!
1: हेलो हेलो 1 2 3 चेक
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
3: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो PM.
1: Hello, 1, 2, 3, check.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: I Islet Sunday Nuncha Radio Pilot 89.8 Megahertz.
1: यति बेला बेलुकीको 7:30 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: सीआईएमको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्यूब सीआईएम च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी घटनापछि मधेसमा तनाव चुलियो, आज थप दुईजनाको मृत्यु। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू, पर्सामा निषेधाज्ञा जारी। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा।
1: चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
0: सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूको अपील। मधेस संकट समाधान बारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा, दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञको सुझाव।
2: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन।
0: लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने, राहदानी बनाउनेको भीड़ बढ़दो, अब दुई शिफ्ट विदाको दिन पनि सेवा दिइने। राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी।
3: हामीले सूचनाबाट संप्रेषण गर्ने सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौं, एक हुँदैछौ, एक भयौं, एक हुनुपर्छ र बसेका साथीहरू पनि एक हुन जरूरी छ।
0: र एएफसी एसियन कप छनौटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता, मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र सम्मिलित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना, उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ। त्यसैले सत्य, सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव, सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु संचार क्षेत्रको मुख्य दायित्व हो।
5: संसदीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बढ़दो प्रदर्शनपछि सुनसरी, धनुषा र सिराहामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको विभिन्नमा निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुटेलले सीआईएमसँग बताउनुभयो।
1: बिहानदेखि नै केही प्रदर्शनकारीहरूमा झुण्डा झुण्डा भएर चाहिँ टायरहरू बाल्ने, पसल बन्द गराउँदै हिँड्ने यस्ता गतिविधिहरू भएका थिए। अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ फोडफोड हाँक्ने जस्तोसम्म चाहिँ हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले स्थानीय प्रशासन 28 बजेदेखि 3:30 बजे 3:30 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौं र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा, नगराई नगरपालिकाको नगराई चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 किल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौं र कर्फ्यूको आदेश जारी भएपछि चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
5: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 जना विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रतिभूति दिनुपर्ने माग गरेका छनृ।
0: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदाय बीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
6: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक वासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
7: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व अस्तित्व र भाइचारा हो।
0: नेकपा एमाले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पदमा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयो।
8: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरकारवाला अभियन्तालाई भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले, आवेगले, प्रतिशोधले हामी
0: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबू अलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
9: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। वहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
10: तपाईँले दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन, किन भन्दाखेरि दिनदहाढै गोली चलेको छ, हत्या परेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं ठुङ्गा फुलका हामी माला नेपाली हिमाल पहाड़ तराई हामी कोही छैन पराई।
0: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्नेमा अधिकांश सांसदहरूले जोर दिएका छन्। सन्तोषी रावल, सीआईएन काठमाडौँ।
5: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदिउँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन, चयन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा स्वच्छ अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मधेस प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्रिपरिषद बैठकपछि जारी विज्ञप्तीमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएमसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
2: कसको कमी हो, कहाँ ल्याप्सेल भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएन। अहिले संयमको समय छ, धैर्यको समय छ, र समाज बाँचियो भने मात्र चाहे भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैन, अहिले आदेशको ठाउँ छैन, क्रिया र प्रतिक्रियाको ठाउँ छैन। त्यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ, र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ, त्यो विरासतलाई निरन्तरता देऊ।
5: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकारी भनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डीमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्रीपरिषद पुनर्गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाइने पनि तयारी भएको छ। राहदानी बनाउन सेवा ग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राहदानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई सिफ्टमा सेवा शुरू गरेको हो। शनिबार आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो सिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो सिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति ईपीएसका लागि आवेदन दिने युवाको संख्या बढ़ेसँगै राहदानी बनाउन विभागमा चाप वात्तै बढ़ेको छ। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी व्यवस्थापन, पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तान विदेशका खबर। पाकिस्तानको खैबर प्रान्त स्थित हंगो जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा बलको जवाबी कार्यवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरविक ए ताविङ पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। अन्त्यमा खेल खबर। एसियाली फुटबलका दुई चीन प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमने सामने हुनुभएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजुद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
11: सन्तोष गन्धर्व तनाव समाधानका लागि सरकारलाई सम्मानित कदम चाल्न आग्रह।
12: विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
11: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने, संवाद श्रृंखला हिमो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानवाधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्. बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्. अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ.
12: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई सामान्य शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो. त्यसमा राज्य चुकेको छ. राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन. त्यसमा राज्य संयन्त्र पनि परिचालन गर्नु पर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नु पर्थ्यो, सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नु पर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नु पर्थ्यो. तिनको कुनै कुरा पनि भएन. यसो अर्थमा हेर्दाखेरि पनि राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ. त्यस कारण
17: अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन्, त्यो उहाँहरूले कस्तो भूमिका खेल्नु?
12: अब घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निस्किँदैन. अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन. अब सुनसरीमा शुरूआत भएको घटना अहिले मधेस प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ. मेरो त्यस कारणले के भने पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण, मेलमिलापूर्ण वातावरण, आपसी सहिष्णुता सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चालन गर्न जरूरी छ. अघि तपाईँले भने जस्तो हो, हाम्रा समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राज्य संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि छन्, राज्यका संरचना पनि छन्, जो चाहिँ जसँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ. कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ. द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन. त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त ऊ त्यो गलत मान्छे नै, गलत नै हो, त्यसलाई सही कुनै आरोप मान्न सकिँदैन. तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति खतरनाक भने हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ. यसको यसो दुष्चक्र अत्यन्त खतरनाक, अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ तिनीहरू भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ. यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन. अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँले कसरी एउटा राजनीतिक दस्तावेज रूपमा उतार्नुहुन्छ, त्यो बडा गाह्रो विषय छ. त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक छ, रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ. अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामाको गोल बजारमा दुःखद घटना भयो.
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
18: हामी जनताको आवाज उठाउने हो, हामी यो ल्याएका छौँ, यो गर्नुपर्छ, हामी जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो. त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो.
0: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
19: 7 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही तयारी भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
20: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
21: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
20: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
21: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
22: कार्यक्रम साझा आवाज,
20: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
22: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
23: प्रोपाइटर मधुमाया दिजी, तर होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
20: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण रात 8 बजे CIN मार्फत देश भर।
21: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि। पसिनाको सम्मान, समानताको अभियान,
22: कार्यक्रम साझा आवाज।
24: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम 1 घर में 1 शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
20: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
21: स्थानीय, राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
20: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
21: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
21: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म नील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती विगर्नु छ। यहाँलाई हार्दिक स्वागत छ मानिसहरू। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
18: 14 दिनको संसद स्थगित जुन बेङ्गली भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्छौँ। हाम्रो टुङ्गेर त कडै त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या, त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढुङ्गेले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसममा थिएन।
21: बीचमा
18: गयो तर फर्क
21: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
18: तयारी त पुग्छैन, किन नपुग्ने? होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि म गर्न नसके पनि जुन आफू जन्मिएको उर्वेको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन, त्यसले गर्दाखेरि त्यहाँको समस्याहरू एकदम पुरै नोटिफाई गर्न सकिन्छ। प्राथमिकतामा त्यो एक दुई दिनमा अब कसरी गइदिने भन्नुभयो, त्यसपछि गएर अब सदनमा कसरी प्रस्तुत हुने, जनताहरूलाई कसरी उठाउने भन्ने कुरा त अब त फुलफिल गर्न सकिन्छ।
21: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले हजुरसँग?
18: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठिबास भइराखेका छन्, जाजरपुरमा भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्य छ, यी विषयवस्तुलाई उठाउनुपर्छ सदनमा।
21: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ठिना भएको बारेमा पनि यहाँले छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
18: मेरो सदनको पहिलो कार्यकाल डे 1 देखि नै म निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित वासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो विधेयकको कार्यविधि जुन छ त्यो विधेयकको कार्यविधिले नागरिकहरूको सिफारिश गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ. सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो विधेयकको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरिन्जेलसम्म जनताले घर बनाउने सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ. अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अघिल्लो उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरी विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जानुभएको छ उहाँले पनि एउटा पहल कदमको साथ पछाडिको चरण अहिले 188 कतिवटा घरहरू सिफारिश गरेको छु भनेर अस्ति मलाई भन्दै
21: हुनुहुन्छ
18: पुननिर्माणका लागि. तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
21: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
18: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि चार पाँचजना कर्मचारी जो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो चार पाँचजना प्राविधिकहरूले जागिरकुटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्ष एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्. त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो. त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो. अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्नु भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले. त्यसपछि फेरि नागरिकले दुःख पाउने त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ.
21: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौड़धूप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
18: हामी त गरि नै रहेछौँ. हाम्रो काम नै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि. हेर्नु धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यो त भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन. गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ. तर जति छलफल गरे पनि काम भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि. डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर भन्न दिँदैन.
21: के हो यो डिडिए भनेको?
18: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ. त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डारी कुरा उठाइदिइरहेछ. अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त. पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन. त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन नियम बनाइदियो त्यो विरुद्ध चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चाहिँ अन्त गरिदिनुहोस् भनेर छ.
21: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
18: आफूले गरेका काममा त यो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो. म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म. तर अन्यताको सिर्जना त हामी जनताको आवाज उठाउने हो होइन. यो ल्याएका छौँ, यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो. त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो.
1: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्. उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्. सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ. आज थप 2 जनाको मृत्यु भएको छ. सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ. 4 सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब दुई सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाई देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज
2: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बस्यो कि छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
3: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
2: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
3: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
2: बाबा हाम्रै पोस्टिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
3: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
2: सम्पर्क नम्बर 98 4582 9 97
4: 98 5501097

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
4: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
9: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एक मात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9850524454, 9845520454, इमेल log.logic2@gmail.com।
8: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, कम्प्लिट आइटी सोल्युसन।
10: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
10: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
10: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
10: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556493495।
11: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेसन,
12: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
11: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
12: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
11: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
11: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
13: चैते धानमा नेक ब्लास्टको समस्या।
14: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
13: रोगको लागि अनुकूल मौसम:
14: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
13: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
14: खेतमा पानी जमाइ राख्ने।
13: वेभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
14: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
15: होइन दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
14: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
15: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
14: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 98452-0-49-86।
16: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
14: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भर पर्दो ठाउँ कहाँ होला?
17: लिन्छु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
14: ए हो र, म पनि त्यहीँ जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
18: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
14: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98552-82751।
19: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ BBC नेपाली सेवाको समाचार।

0: घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल
1: समीक्षा गरेको छ।
0: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा, स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा,
2: अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी
3: भयो।
0: प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ एकजनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाब स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्कोको सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय प्रक्षेपले सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र जसका घटनाको सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकार अधिकारीहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकार अधिकारीहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्न आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठकले आज दिउँसो 3 बजेर 30 बजेदेखि कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भयो।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
3: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट त्यति चार किल्लाभित्र आज साँझ पाँच बजेदेखि भोलि बिहान पन्ध्र गते बिहान छ बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था फलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन आउनुअनुसार अहिले निषेधाज्ञा जारी गरिएको
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवाज जावत भेला जुलुस प्रदर्शन सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनाव चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको पद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भने,
5: हिजो आक्रोश पोख्ने सम्मानले प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु राख्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्मानले प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकार विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
6: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीजी आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
7: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरका दर्जनौ सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दालबाट।
8: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्ध विराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पहिलो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550607359।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556493495।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइराख्ने:
4: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला
6: रेडियो साइन 89.8 मेगाहर्ज।

0: उहाँले साइलेज मेसिन मार्फत किसानले निशुल्क रूपमा साइलेज तयार गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। साइलेज दुग्ध उत्पादन गर्ने गाई भैंसी तथा मासु उत्पादनका लागि पालिएका पशुका लागि पौष्टिक आहार भएको बताउनुभयो। नगरपालिकाको पशु विकास शाखाका प्रमुख मानबहादुर केसीले साइलेज वर्षभरि प्रयोग गर्न सकिने भएकाले हरियो घाँसको मौसमी अभाव नहुने बताउनुभयो। साइलेज मेसिन संचालनमा आएपछि किसानले हरियो घाँस र मकै लगायतका पशु आहारजन्य बालीलाई वैज्ञानिक विधिबाट प्रशोधन गरेर लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्ने भएका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक बिहिबार प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 को दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम उक्त व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 19/2073 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिलो सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोड़ाउन खोज्दा सरकारी निकाय नमानेपछि उनी र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश गरेको हो। सर्वोच्चले त्यतिबेला कानून बमोजिम प्राप्त सुविधा सरकारको स्वेच्छाचारी निर्णयका आधारमा कटौती गर्न नमिल्ने भनेको थियो। संवैधानिक पदाधिकारीहरूको निवृत्ति भरण सेवाका शर्त र सुविधा तथा सेवा गणना गर्ने सम्बन्धमा मन्त्री परिषदको निर्णय सर्वोच्चले बदर गरेको थियो। दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्ने विधेयक संसदमा दर्ता उपशीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: गोर्खापत्रले नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाईचारा खलबल्याउने क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको स्पष्ट पार्नु भएको छ। कोशी र मध्य प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनका क्रममा झडप भएपछि बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कड़ा कदम चालिने बताउनु भएको हो। उहाँले प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्र अहोरात्र खटिनेछन्। प्रधानमन्त्री शाहले केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायत स्थानमा भएका दुखद घटना र त्यसपछि केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको जानकारी दिनुभयो। उहाँले यो दुःखद घटनामा परिनिधन भएका नागरिक जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। दोषीमाथि कार्यवाही गृहमन्त्री। यससँगै खबर छ, गृहमन्त्री सुधन गुरूङले सुनसरीको देवानगंज घटनाका घाइतेहरूसँग भेट गर्नु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सहित बिहिबार साँझ विराटनगर पुग्नुभएका मन्त्री गुरूङले राति विराट नर्सिङ होम पुगेर घाइतेहरूलाई भेट्नु भएको हो। घाइते र परिवारका सदस्यहरूसँग भेट गरी उहाँले घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै दोषीमाथि सरकारले कार्यवाही गर्ने आश्वासन दिनुभयो। यता समन्वय गर्न निर्देशन उपशीर्षकको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशबाट निर्वाचित पार्टीका सांसदलाई तत्काल आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव र समुदायबीचको विश्वास कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। भाइचारा कायम राख्ने साझा संकल्प उपशीर्षकमा यससँगै खबर छ। तीन दिनअघि सुनसरीको देवानगंजमा भएको घटनाको प्रभाव मध्य प्रदेशमा पनि देखिएको छ। दुईजनाको ज्यान जाने गरी भएको उक्त घटनाको विरोधमा बिहिबार मधेशका केही जिल्लामा प्रदर्शन भएको छ। ती जिल्लाहरूमा केही संघ संस्थाले प्रदर्शन गरेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि शान्ति सुरक्षा कायम राख्न केही जिल्लामा कर्फ्यू आदेश जारी गरिएको छ। धार्मिक सद्भाव कायम राख्दै शान्ति सुरक्षा कायम गर्न सरकारवालाले प्रदर्शनकारीलाई अनुरोध समेत गरेका छन्। नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: त्यस्तै फैलदै तनाव चुक्दै सरकार शीर्षकमा यसै विषयमा कान्तिपुर दैनिकमा पनि खबर छापिएको छ। सुनसरीको देवानगंज गाउँपालिकामा गत आइतबार भएको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। द्विपक्षीयको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा तीनजनाको मृत्यु भइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारले विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनैतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद गरेको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राखे तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल विफ्रिल समेत लिएनन्। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख भेट गरे। पाँचौ दिन सुरक्षा परिषदको बैठक बोलाए। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिएनन्। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्परता समेत देखाएनन्। पाँचौ दिन बिहिबार मात्रै गृहमन्त्री गुरूङ घटनास्थल सुनसरीतर्फ लागेका छन् भने प्रधानमन्त्री शाहले पनि बिहिबार मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा बुधबार भएको सर्वपक्षीय बैठकमा गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र पूर्वाधार विकास मन्त्रीका स्वकीय सचिव पारस छेत्री सहभागी थिए। केन्द्रबाट सरकारका उच्च अधिकारीहरू बैठकमा उपस्थित थिएनन्। सुरक्षा निकायले हिंसा हुन सक्ने सूचना सहितको प्रतिवेदन तीन वर्ष अघि नै सरकारलाई बुझाएका थिए तर त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएन। सुनसरीमा घटना हुनु अघि आवश्यक सूचना लिने विषयमा सुरक्षा निकाय असक्षम भएको देखिएको छ। यी सबै गतिविधिले सरकारमाथि अहिले प्रश्न उठिरहेको छ। त्यस्तै आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव बिहिबार मधेश भर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिराहामा एकजनाको ज्यान गएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराहाको गोलबजारमा दिउँसो दुई बजेदेखि लगाइएको कर्फ्यूका बीच प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरही दुईका 17 वर्षीय गणेश यादवको मृत्यु भएको छ। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा नेहरू अस्पताल विराटनगरमा ज्यान गएको छ। आइतबार राति देवानगंज सिंहका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएपछि तनाव बढ़ेको थियो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको छ भने पर्सामा निषेधाज्ञाको आदेश जारी भएको छ। सिरामा ज्यान गुमाएका यादवको शव राजमार्गमै राखेर प्रदर्शन हुँदै आएको थियो। बिहिबार साँझ प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लाहान पठाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार यादवको घाँटीमा गोली लागेको छ। समस्या समाधानमा सरकारले तत्काल पहल कदमै लिन नसक्दा तनाव सुनसरीबाट सप्तरी सिराहा धनुषा र पर्सासम्म फैलिएको छ। हालसम्म दुई जिल्लामा तीनजनाको मृत्यु भएको छ भने सुनसरी घटनाको पाँचौं दिन बल्ल प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक भएकाले अहिले सर्वत्र प्रश्न उठिरहेको छ। फैलदै तनाव चुक्दै सरकार शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यता राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार एक अपील जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनु भएको छ। सामाजिक सद्भाव कायम गरौं राष्ट्रपति शीर्षकमा गोर्खापत्रले यो खबर छापेको हो।
2: सुनसरीको दिवानगंजमा दुई पक्ष बीचको झडपपछि उत्पन्न परिस्थितिले सरकारमाथि तीव्र दबाव परेको छ। मधेसमा भइरहेका पछिल्ला घटनालाई लिएर सरकारको आलोचना भइरहेको छ भने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको राजीनामा माग गरेका छन्। विपक्षी दल नेकपा एमाले सुनसरी घटनामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङको राजीनामा माग गरेको हो। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी छन्। त्यस्तै कप्तानगंज घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने कांग्रेसले बताएको छ भने जेएनजी आन्दोलनको नजिर प्रधानमन्त्री बालेन्द्रमा पनि लागू हुन्छ भनी एमाले पनि प्रधानमन्त्रीप्रति प्रश्न उठाएको छ। बहुमतको दम्ब नदेखाउन सरकारलाई प्रचण्डले पनि चेतावनी दिएका छन् भने देशको परिस्थिति सहज नभएको विश्लेषण गरिएको छ। रविको प्रशंसा गर्दै देश चलाउन नसके बालिनले हात उठाए हुन्छ भनी आरएनले भनेका छन् भने सुनसरीमा गोली कसले चलाएको हो जान्न पाउनुपर्छ भनी खुशबु ओलीले प्रतिनिधि सभामा विचार राखेकी छन्। संसद बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित थिए। मधेसका राजसभा सांसदले पनि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री गृहमन्त्रीमाथि राजीनामाको दवाब एमालेको प्रश्न हिजो मान्छे मर्दा राजीनामा आज छुट शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: देश छाड्नेको ताती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले स्वदेशमै रोजगारीको वातावरण नबनाइदिएका कारण कामको खोजीमा देश छाड्नेको संख्या झन बढ़दै गएको छ। वैदेशिक रोजगारीमा जान कागजात बनाउन वैदेशिक रोजगार विभाग कोरिया ईपीएस शाखा राहदानी विभाग लगायत निकायमा पुग्नेको संख्या दिनहुँ बढ़दो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगतका वर्षहरूमा दैनिक 1500 विदेशी नै गरेका थिए। अहिले हरेक दिन त्रिभुवन विमानस्थलबाट 2000 नेपाली विदेशिन्छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष 2082-83 792,187 जना नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका छन्, जसमा पुरूषको संख्या 697,096 र महिलाको संख्या 95,091 छ।
2: राज्यसभाका सांसदहरू संसदमै सरकारको कार्य सम्पादन सेवा प्रभार र निर्णय क्षमतामा प्रश्न गर्नेतर्फ उन्मुख भएका छन्। यसले राज्यसभाभित्र असन्तुष्टि बढ़दै गएको देखाएको छ। म स्वयंले जेएनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइन। जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान्? यो प्रश्न सत्तारूढ